0: सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता अनुसार एडीबीले नेपाल विद्युत प्राधिकरणलाई सम्भाव्यता अध्ययन, परियोजना सम्झौताको तयारी, खरिद प्रक्रिया, बोलपत्र आह्वान तथा क्षमता अभिवृद्धिमा सहयोग गर्नेछ। सम्झौतामा एडीबीको नेपाल हेर्ने कन्ट्री डाइरेक्टर अर्नाउन्ट काउ चोइस र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्। एडीबीका सदस्य राष्ट्रमा विद्युत प्रसारण सम्बन्धी सार्वजनिक निजी साझेदारी, पीपीपी परियोजना र स्वतन्त्र युटिलिटी स्केल ब्याट्री ऊर्जा भण्डारण प्रणाली सम्बन्धी पीपीपी सम्बन्धी परियोजनाका लागि यो एडीबीको पहिलो कारोबार परामर्श सेवा भएको एडीबीले बताएको छ। यी परियोजना मार्फत 20 करोड़ अमेरिकी डलर भन्दा बढ़ी निजी क्षेत्रको लगानी परिचालन हुने अपेक्षा गरिएको छ।
1: प्रस्तावित संघीय निजामती सेवा विधेयकले सरकारी सेवालाई थप समावेशी बनाउने देखिएको छ। विधेयकले निजामती सेवामा हाल कायम रहेको समावेशी व्यवस्था, प्रतिशत निर्धारण र लैंगिक समानताको नयाँ व्यवस्था प्रस्ताव गरेको छ। आरक्षणको सीमालाई सकेसम्म जनसंख्या अनुपातमा हुने गरी व्यवस्था विधेयकमा प्रस्ताव गरिएका छन्। सेवालाई थप समावेशी बनाउन खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये 49% पद छुट्याई त्यसलाई 100% मानि 50% पदमा महिला बीचमा मात्र प्रतिस्पर्धाको व्यवस्था प्रस्ताव गरिएको छ। सरकारी सेवा थप समावेशी बन्ने शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।

पर्वमा बीपीएल घर भित्राउनुहोस् र पाउनुहोस् रु 1,42,500 क्याशब्याक र उपहारहरु 85 र 98 इन्चको टिभीमा टीसीएल साउन्ड बार फ्रिजमा सिजी इन्डक्सन कुकटप वासिङ मेसिनमा 6 किलो सर्फेक्ट म्याटिक एसीमा फ्री इन्स्टलेसन र 0% इएमआई नागरिकता भए पुग्छ शर्तहरु लागू हुनेछन् ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड टीसीएल सिजी इलेक्ट्रोनिक्स

0: योद्धा सीमा सेन्चेका सामान किन्दा 30,100 रुपियाँसम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सब एक्सन निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। संघीय संसदको बर्खे अधिवेशन आज राति 12 बजेबाट औपचारिक रूपमा अन्त्य हुँदै गर्दा यस अधिवेशनको मुख्य विशेषता नै प्रधानमन्त्रीको अनुपस्थिति र त्यस विरूद्धको विपक्षी आक्रोश बन्यो। दुई सीट कम, दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री बालेन्द्र शाह संसदीय प्रणालीमा जवाफदेही बन्न सकेनन्। यस्तो बहुमतको प्रधानमन्त्रीसँग जवाफदेहिताको अपेक्षा सबैभन्दा बढ़ी हुन्छ।
3: सरकारले किसान सूचीकरण प्रणालीलाई सुधार गरी कार्यान्वयनमा ल्याएको छ। कृषि मन्त्रालय अन्तर्गतको कृषि संचार तथा मानव संसाधन विकास केन्द्रले यही असोज 13 किसान सूचीकरण र वर्गीकरण दुवै एकैपटक गर्ने सफ्टवेयर प्रणाली लागू गरेको हो।
2: केही दिन अघि राष्ट्रिय अनुसन्धान विभागले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा एक गोप्य प्रतिवेदन पेश गरेको छ। प्रधानमन्त्रीको मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीले प्रधानमन्त्रीको सचिवालय र मुख्य सचिवलाई आन्दोलनको सम्भावना औल्याउँदै लिखित प्रतिवेदन बुझाएका हुन्।
3: चाडपर्वमा बढ़ने यात्रुको चापलाई मध्यनजर गर्दै काठमाण्डु उपत्यका मुख्य नाका तथा बस पार्कमा यात्रु र सवारी सुरक्षाका लागि एकीकृत अनुगमन तथा चेक जाँच गरिने भएको छ। ट्राफिक प्रहरीले रूट परमिट नभएको सवारीमा बीमाको व्यवस्था नभएको र अन्य रूटमा चल्ने सवारीलाई नयाँ ठाउँको बारेमा जानकारी नहुने भएको हुनाले सवारी प्रयोग नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ। ट्राफिक प्रहरीका अनुसार टिकट काटेर मात्र यात्रा गर्नुपर्ने समेत बताएको छ।
2: पीरगंज नाका भएर रासायनिक मलको ठूलो परिमाण भित्रिएसँगै वीरगंजमा रहेका कृषि सामग्री कम्पनीका सबै गोदाम भरिएका छन्। भारतबाट G2G प्रक्रिया मार्फत ठूलो परिमाणमा यूरिया र डीएपी मल धमाधम भित्रिन थालेपछि कृषि सामग्री कम्पनीका 12 र भाड़ामा लिएका थप 8 गरी 20 गोदाम भरिएका हुन्।
3: नेपालमा रासायनिक मल कारखाना स्थापना भएका खण्डमा उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानूनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ। कृषि मन्त्री गीता चौधरीले मन्त्री स्तरीय निर्णय गर्दै कृषि अर्थ उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका विज्ञ समेत कार्यदल गठन गरेकी हुन्।
2: पछिल्लो समय नेपाल आयल निगमको घाटा चुलिँदै गएको छ। संकटमा सरकारलाई साथ दिन निगमले घाटामै पेट्रोलियम पदार्थ बिक्री गर्दै आएका कारण घाटा चुलिँदै गएको हो।
3: ग्लोबल आईएमई बैंक लिमिटेडले वित्तीय पहुँच विस्तारसँगै डिजिटल बैंकिङ र अटोमेसनलाई प्राथमिकतामा राखेको छ। बैंक स्थापनाको 2 दशकसम्मको यात्रामा यस बैंकले वित्तीय आकार, ग्राहक सुधार, सेवा सञ्जाल, डिजिटल क्षमता तथा व्यावसायिक पहुँच विस्तार गरेको छ। बैंकले आज काठमाण्डुमा 20 वार्षिक साधारण सभा समेत आयोजना गर्दैछ।
2: इजरायलमा रोजगारीका लागि जान लिने अप स्किल अंग्रेजी भाषा परीक्षामा सहभागी मध्ये 5.66% मात्रै उत्तीर्ण भएका छन्। बुधबारसम्म परीक्षामा सहभागी 2031 जना मध्ये 115 जना मात्रै उत्तीर्ण भएका हुन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क हो
1: डिस्क हो खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 3 करोड़सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
6: नेपाली खबरमा अब विदेशका खबर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले फ्लाइ दुबईको विमान दुर्घटना

0: खेल र खेलाड़ीका खबर नेपालले पहिलो पटक साफ च्याम्पियनशीप गुमाउने भएको छ। विश्व फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको निलम्बन तोकिएको समयभित्र फुकुवा नभएपछि नेपालले बंगलादेशमा हुने 15 साफ च्याम्पियनशीप गुमाउने पक्का भएको छ।
1: अब विचार तथा विश्लेषण विपदपछिको अर्थतन्त्र शीर्षकमा डाक्टर सिमरीराज खनालको विचार छापिएको छ। विपदपछिको सरकारको सफलता कति रकम बाढ़ियो भन्ने आधारमा मात्र मापन गरिने हुँदैन। कति परिवार सुरक्षित रूपमा पुनर्स्थापित भए, कति मानिस रोजगारीमा फर्किए, कति उत्पादन पुनः सञ्चालन भयो, कति व्यापारिक मार्ग खुलेर अर्थतन्त्र कति छिटो सामान्य अवस्थामा फर्कियो भन्ने आधारमा सरकारको कार्य सम्पादन मूल्यांकन हुनुपर्छ। पुनरुत्थानको नीति राहत वितरणमा मात्र केन्द्रित हुनुहुँदैन। उत्पादन, रोजगारी, निजी लगानी, स्थानीय अर्थतन्त्र, सार्वजनिक वित्त र भविष्यको जोखिम व्यवस्थापनलाई एउटै ढाँचामा समेट्नुपर्छ। विपदपछिको आर्थिक नीतिको मूल सूत्र यही हुनुपर्छ। राहतमा मानवीयता, पुननिर्माणमा विवेक, लगानीमा प्राथमिकता, वित्त व्यवस्थापनमा अनुशासन र भविष्यका विपत्तिसँग जुट्ने क्षमता। विपत्तिले नेपालको भौतिक संरचनामा क्षति पुर्याए पनि सोचमा भने क्षति पुग्न दिनुहुँदैन।
0: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्मका धेरै माध्यमहरूबाट हामी प्रत्यक्ष रूपमा आइरहेका छौं भने फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने प्रत्यक्ष प्रसारण भइरहेको छ। युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि आइरहेका छौं। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि प्रसारण भइरहेको छ। आधुनिक आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ गगन कुमार थापा, शेरबहादुर देउवा अलग अलग रूपमा महाधिवेशनमा जुटे पनि शेखर कोइराला र उनी निकट नेताहरू भने कतै पनि सहभागी भएका छैनन्। तीन चिरामा नेपाली कंग्रेस यतिखेर गएको छ। मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कंग्रेस तीन चिरा परेको छ। बीपी कोइरालाले 2003 असोज 18 गते सार्वजनिक आह्वानसँगै गठन प्रक्रिया शुरू भएको कंग्रेस 8 दशक पार गर्दा तीन धारमा विभाजित भएको छ। नेपाली कंग्रेसको भाग्य र भविष्यका विषयमा पनि धेरै ठूला बहसहरू र चर्चाहरू यतिखेर भइरहेका छन्। जेएनजी विद्रोहपछि नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनेको छ, तर अब कंग्रेस लगायतका अन्य राजनैतिक दलहरूको भविष्य के होला त भन्ने खालका विषयहरू यतिखेर उठेर आएका छन्। आदरणीय श्रोता, कर्मचारीको सेवा सुविधा थप, अनुशासनमा कड़ाई गरिएको छ, संसदमा संघीय निजामती विधेयक पेश भएको छ, संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संघीय निजामती सेवा विधेयक संसदमा दर्ता भएको छ, दर्ता भएको विधेयकमा कुलिङ अफ पीरियडको व्यवस्था समेत गरिएको छ, निजामती सेवाबाट निवृत्त भएपछि अन्य राजनैतिक वा संवैधानिक नियुक्ति तत्काल नपाउने व्यवस्था विधेयकमा उल्लेख गरिएको छ, विधेयकले दुई वर्षको कुलिङ अफ पीरियडको व्यवस्था समेत राखेको छ। आधारित श्रोता, 49% आरक्षण, महिलालाई आधा हिस्सा, उपसचिव पदमा 40% खुला प्रतिस्पर्धाबाट, निजामती सेवा बोर्ड गठनको प्रस्ताव गरिएको छ, प्रदर्शन र हड़ताल गर्न निषेध गरिएको छ, सामाजिक सञ्जालमा टिप्पणी गर्न नपाउने, महिला कर्मचारीलाई महिनावारी विदाको प्रस्ताव छ, मुख्य प्रशासनिक साँचो केन्द्रमै रहने गरी कर्मचारी विधेयक निजामती विधेयक आएको छ, तर निजामती विधेयकले ड्रास्टिक रूपमा एक किसिमको चेन्ज गर्न खोजेको विषयलाई पनि आजको नेपाली बहसमा हामी चर्चा र परिचर्चा गर्न चाहन्छौ। निजी क्षेत्रलाई राष्ट्रिय ग्रिडको ढोका समेत खुलिएको छ, निजी क्षेत्रको विद्युत व्यापारमा नयाँ आधार तयार भएको छ, लागतमा विभिन्न पक्षलाई आधार बनाइएको छ, छुट्टा छुट्टै प्रसारण समझनाका लागि पनि निर्देशिका तयार गरिएको छ, कानूनी आधारमा खुला पहुँचको व्यवस्था समेत गरिएको छ। आजको बहसमा हामी यस विषयमा पनि चर्चा गर्दैछौ। निजामती विधेयक ढिलो आयो, जरै हल्लायो। आदरणीय श्रोता, आज निकै ठूलो बहस र चर्चाको केन्द्रमा निजामती विधेयक भएको छ र यो विधेयक कार्यान्वयन भएसँगै आएसँगै निजामती कर्मचारीहरूको वृत्ति विकास र अनुशासनमा निकै ठूलो परिवर्तन हुनेछ र सरकारले जुन किसिमले यो विधेयकलाई ल्याएको छ यो विधेयकको चौतर्फी रूपमा आज प्रशंसा भइरहेको छ र यो ढंगले अगाडि बढ़्यो भने देशले राम्रो तरिकाले चाहिँ विकास र समृद्धितर्फ पनि आफूलाई अग्रसर गराउन सक्छ भन्ने खालका विषयहरू पनि सँगसँगै जोड़िएर आएका छन् र ब्याट्री स्टोरेज र प्रसारण लाइनमा निजी लगानी जुटाउन एडीबीको सहयोग आएको छ। प्राधिकरणको इक्विटी हिस्सा राख्न पनि एडीबीले सहयोग गर्ने विषयलाई पनि आजको नेपाली बहसमा हामी उठाउन चाहन्छौ। आदरणीय श्रोता, अहिलेको बहसमा देश यतिखेर समस्यामा छ, संकटमा छ, बाढ़ी पहिरो भूकम्प र त्यसै गरी कोरोनाको निकै ठूलो मारपछि देश थिलथिलिएको थियो र अहिलेको अवस्थामा फेरि रसुवा बाढ़ीले गर्दाखेरि देशको धेरै ठूला संरचनाहरू भत्ताभुङ्ग पारेको छ, समस्या सृजना भएको छ। त्यसैले गर्दा पनि अहिलेको अवस्थामा अब कसरी मुलुकलाई अगाडि बढ़ाउने, कसरी देशलाई समृद्ध बनाउने, कसरी देशको समुन्नतितर्फ, राष्ट्रिय एकतातर्फ कसरी अगाडि बढ्ने, यस विषयमा पनि आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। जेएनजी विद्रोहले एउटा नयाँ परिकल्पना गरेको थियो, देशमा बेरोजगारी समस्या हल गर्ने, विदेश र वैदेशिक रोजगारीलाई कम गर्ने, स्वदेशमा उद्योग धन्दा कल कारखानाहरूको विस्तार गर्ने, स्वदेशमा युवाहरूलाई रोजगारी दिने, तर आज सरकार त्यो ढंगले अगाडि बढ़ेको छ कि छैन, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। आधुनिक श्रोता, अब अहिले मुलुक कुन ढंगले अगाडि बढ़िरहेको छ, दशैं आयो, महँगी बढ़ेको छ, यतिखेर खाद्यान्नको मूल्यमा वृद्धि भएको छ, हरेक चीजहरू तपाईँ बजारमा जानुहोस् किन्नुहोस्, एसेसरीजहरू हरेक माध्यम पाठ पूर्जाहरू किन्नुहोस्, महँगी व्यापक रूपमा श्रम रूपमा चाहिँ बढ़ेको छ, ग्यासको अभाव अझै पनि कायमै छ, समयमा ग्यास उपलब्ध छैन, नागरिकहरूका भान्सा र चूलो यतिखेर निभेको अवस्था छ। आदरणीय श्रोता, यो चरम अवस्थामा, यो चरम गरीबी र चरम
अप्ठ्यारो परिस्थितिमा चाहिँ नागरिकले कसरी जीवनयापन गरिरहेका छन् त आजको नेपाली भाषामा हामी यस विषयमा पनि कुराकानी गर्नेछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

टोस्टर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका। साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क। डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
1: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंक को बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडा, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।

0: यो दसैंमा बेकोका सामान किन्दा 30,200 रुपियाँसम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वटा वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।
1: हेरा हेरा संसार छ कत्रो, हातमा अट्ने जादू जत्रो, समाचार अफ वर्ल्ड मेट्रो सब छ यसमा हाम्रो पात्रो।
2: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
3: यो नेपाली रेडियो नेटवर्क,
4: हरो विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी बैंक, सबैका लागि बैंक
5: इस होम इन्टरनेट। यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका युवा नेता तथा महाधिवेशन व्यवस्थापन समितिका सदस्य मनोज मणि आचार्य हुनुहुन्छ। मनोज मणिजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
6: हजुर नमस्कार। जय नेपाल, शुभ प्रभात।
5: अब आजको बहसको केन्द्रबिन्दुमा नेपाली कंग्रेसको महाधिवेशन यतिखेर भव्यताका साथ शुरू हुँदैछ, भइरहेको छ, चलिरहेको छ र देउबा पक्षको पनि हिजोबाट शुरू भएको छ। तपाईँले नेपाली कंग्रेसको यो महाधिवेशनको जुन किसिमको तरंग, जुन किसिमको चाहिँ चार्मिङ उत्साह देशभरिबाट चाहिँ कस्तो खालको माहौल बनेको पाउनुभयो?
6: नेपाली कंग्रेस पार्टीले गएको पौष 27 30 गतेसम्म सम्पन्न भएको दोस्रो विशेष महाधिवेशन पछि गगन कुमार थापाको नेतृत्वमा गएको फागुन 21 गते आम निर्वाचन हुँदै यो त्यसपछि हामीले 15 महाधिवेशनको लागि क्रियाशील वितरण क्रियाशीलको नवीकरण क्रियाशीलको अध्यावधि हुँदै पार्टीलाई समग्र समुदाय, समग्र चाहिँ पेसा वर्ग क्षेत्र उमेर, एउटा युवादेखि प्रौढसँग विभिन्न श्रमिकदेखि प्रजातन्त्र सेनानीसम्म एउटा चाहिँ सबै को चाहिँ एउटा अपनत्व फिल हुने गरेर एउटा विधानमा व्यवस्थापन गर्दै नेपाली कंग्रेसको केन्द्रीय सभापति पदाधिकारीदेखि सबै नेताहरू ओडा तहबाटै प्रतिनिधित्व हुँदै केन्द्र तहसम्मको नेतृत्वमा आउनुपर्ने जो विधानको प्रावधान हामीले विशेष महाधिवेशनबाट हामीले पारित गर्यौं, त्यसलाई अहिले हामीले कार्यान्वयनको तहमा ओडा तहदेखिको अधिवेशन प्रारम्भ हुँदै जिल्ला अधिवेशन र प्रदेश 7 प्रदेशको अधिवेशनलाई पछि गर्ने गरी केन्द्रीय महाधिवेशन अबको 2 दिनपछि हुने क्रममा छौं र यो क्रममा ओडा तहदेखि नै एउटा कांग्रेसभित्र एउटा ठूलो चाहिँ युवाहरूको ठूलो पेसाकर्मीहरूको ठूलो चाहिँ एउटा प्रौढदेखि जिम्मेवार पुराना चाहिँ प्रजातन्त्र सेनानीदेखि सबैको एउटा चाहिँ लहर आएको छ, तलैदेखि पुछबाटै चाहिँ के अरे महाधिवेशनमा प्रतित्व हुनको लागि नेतृत्वमा आउनको लागि प्रतिस्पर्धा भएको छ, एउटा सहमति नभएको ठाउँमा निर्वाचन प्रक्रिया मार्फत गतिविधि अगाडि बढेको छ र यो एउटा ठूलो चाहिँ एउटा पर्व जो हाम्रो 4 वर्षमा हुने पर्व चाहिँ अहिले हाम्रो नेपाली कंग्रेसभित्र चलिरहेको छ।
5: अनि एउटा कुरा मनोज मणिजी, कस्तो छ भने नि समस्या के भयो भने नेपाली कंग्रेस चाहिँ 3 चिरामा विभक्त भयो क्या। यतिखेर शेखर कोइरालाजी कतै पनि जानुभएको छैन, गगन कुमार थापा नेतृत्वमा कंग्रेसलाई एक ढिक्क बनाउने प्रयत्न त भइ नै रहेको छ, त्यो पनि एकापट्टि छ। देउबाली पक्षले पनि 15 गतेबाट महाधिवेशनै शुरू गर्यो भनेपछि कंग्रेस कसरी बलियो भयो त? अब कंग्रेस त 3 चिरामा विभक्त भयो नि त, होइन? यसले त कमजोर बनायो नि त पार्टीलाई।
6: एउटा विशेष अवस्था बन्यो, विशेष अधिवेशन गर्नुपर्ने अवस्था गएको भाद्र 23 र 24 गते पछिको नेपालको राजनीतिक घटनाक्रम जो नेपाली राजनीतिको काबुमा रहेन, त्यस घटनाका कारण नेपालमा एउटा ठूलो भयावह अवस्था बन्यो, जुन घटनाले नेपाली कंग्रेसलाई एउटा नयाँ सोच, नयाँ दृष्टिकोण र नयाँ भिजन सहित अगाडि जानुपर्ने अवस्था बन्यो र जसका कारण हामीले विशेष महाधिवेशनमा हामी पुग्यौं। विशेष महाधिवेशनले, विशेष महाधिवेशनको हलले राजनीतिक संगठन र नेतृत्व सम्बन्धी तय एउटा नयाँ चाहिँ एउटा विचार तय गर्दै हामी महाधिवेशन पछि हामी निर्वाचन आयोगबाट गगन थापाको नेतृत्वलाई निर्वाचन आयोगले अध्यावधि गर्दै त्यो नेतृत्वले गएको आम निर्वाचनमा टिकट वितरण गरेर हामीले अहिले नियमित महाधिवेशन 15 महाधिवेशनमा हामी छौ। अब रह्यो यो प्रक्रियाभित्र केही साथीहरू सुरुमा चाहिँ विशेष महाधिवेशनको हलभित्र आउनुभयो, केही साथीहरू निर्वाचनको दौरानमा टिकटै लिएर नेता साथीहरू जो अहिले केही नेताहरू विशेषमा यो नियमित महाधिवेशन यो अहिलेको अधिवेशनमा चाहिँ जोडिनु भएको छ, केही नेताहरू पछिल्लो पटकका मिटिङहरूमा क्रियाशीलको अध्यावधिकमा जोडिनुभयो, त्यसैले ठूलो संख्यामा हिजो फरक मत राख्ने हिजो विशेष अधिवेशनको प्रक्रियामा सामेल नहुनुभएका करिब करिब 75% चाहिँ नेतृत्वहरू अहिले यो हाम्रो 15 अधिवेशनको यो प्रक्रियामा हुनुहुन्छ। केही नेताहरू अझै पनि मलाई आशा छ 18 गतेको खुला मञ्चमा हुने उद्घाटन सत्रमा सम्म
5: आउने सम्भावना टरेर गएको छ। प्रकाश शर्मा मजीले भनिसक्नु भएको छ यो हल्ला सल्ला नफिट्नु, देउबाजी चाहिँ आउनुहुन्न उद्घाटनमा, तपाईँहरूले चाहिँ त्यसलाई चाहिँ व्यापार नगर्नुहोस् है देउबाजीले ल्याएर भन्नुभएको छ क्या हिजो मात्रै।
6: अब हामीले निवर्तमान सभापतिजीलाई आमन्त्रण गर्ने, निवर्तमान सभापतिको हातबाट झण्डोत्तोलन गर्ने हामीले आशा अपेक्षा सिङ्गो कंग्रेसका नेता कार्यकर्ताले खोजिरहेका छौं। हाम्रो सदस्य सभापति गगन कुमार थापाले पनि भनिसक्नु भएको छ हामीलाई विश्वास छ शेरबहादुरले त्यो गर्नुहुन्छ भनेर हामीले आशा अपेक्षा गरेका छौं। बाँकी कुरा एउटा अधिवेशनको प्रक्रिया अगाडि
5: आउनु हुँदैन नै होइन, किनभने अब उहाँहरूले चाहिँ अलगै तरिकाले महाधिवेशन शुरूआत गरि नै सक्नु भएको छ, कंग्रेस 3 चिरामा विभक्त भइ नै सकेका छ। अब एउटा कुरा के बताउनुहोस्, रोल्पा लगायत गाउँमा अधिवेशनको माहौल चाहिँ कस्तो रह्यो, कसरी चाहिँ अगाडि बढ़्यो, धेरै ठाउँमा चाहिँ मुक्कामुक्की हानाहानका स्थिति पनि भए, दिलाज संग्रहालयसँग हिजो कुरा गरिएको थियो, मोरङमा चाहिँ होइन उहाँमाथि पनि आक्रमण भएको विषय बताउनु भएको थियो, बोलाई बोलाई चाहिँ कुटपिट भयो भन्ने खालको स्थिति पनि थियो, तर तपाईँहरूको क्षेत्रमा कस्तो रह्यो?
6: यसपटक चाहिँ जरा भनेको हाम्रो ओडा हो, 6743 ओडामा हाम्रो पार्टीको ओडा अधिवेशनबाट प्रारम्भ भएको हाम्रो अधिवेशन देशैभर रूपमा चाहिँ राम्रो, अब एका ठाउँमा सामान्य झडपहरू हुनु, एका ठाउँमा चाहिँ अलिकति चाहिँ मुकामुकी हुनु, एका ठाउँमा त्यस्ता देखिए तापनि धेरै ठाउँमा चाहिँ एउटा सहर्ष एकदम राम्रो वातावरणमा हाम्रो अधिवेशनका प्रक्रियाहरू अगाडि बढ्दै बढ्दै आए। अब यो बीचमा चाहिँ विशेष गरी यो प्राकृतिक विपत्ति विशेष गरी यो रसुवा नुवाकोट र धादिङको चाहिँ के एउटा बाढी पहिरोबाट आएको चाहिँ एउटा एक खालको चाहिँ प्रसिद्ध एक खालको जुन आक्रान्त जुन अवस्था बन्यो, त्यसपछि गएको 8-12 गतेसम्मको जुन पानी को जुन देशैभरि जुन पानी र हावाहुरीका कारण केही ठाउँमा चाहिँ अलिकति अधिवेशन गर्नलाई बाटो आवत जावतको लागि केही समस्या भए पनि मलाई लाग्छ आज स्टिल तपाईँसँग कुरा गर्दै गर्दा करिब करिब 30 निर्वाचन क्षेत्रमा मात्रै आज मात्रै पनि अधिवेशनहरू हुँदैछ, यसरी 165 निर्वाचन क्षेत्रमा चाहिँ अधिवेशनका प्रक्रियाहरू चलिरहेका छन्, केही ठाउँमा चाहिँ चुनाव भएर मतगणनाको क्रममा छन्, केही ठाउँमा आज मात्रै निर्वाचन हुँदैछ, कतिपय ठाउँमा भोलिसम्मको निर्वाचनको तयारी भएको छ। अब यो मासवेश पार्टी नेपाली कंग्रेस केही क्रियाशीलका बारेमा एउटा चाहिँ अध्यावधिकका विषयमा र केही राजनीतिक सहमतिहरूका हुन नसक्ने गर्दा भएका कमी कमजोरीलाई पनि एउटा त्यसलाई चाहिँ सर्ट आउट गर्दै एउटा प्रक्रियामा सबै साथीहरू सबै नेताहरूले कोही पनि यो अधिवेशनमा चाहिँ नछुटोस् भन्ने उद्देश्यका साथ नेपाली कंग्रेसले यी देखिएका तमाम समस्यालाई पनि समाधान गर्दै र यो अधिवेशनमा सहभागी हुनुहुनुभएका शीर्ष नेतादेखि नयाँ युवा साथीहरूलेसम्मलाई कसरी त्यही त्यो प्रक्रियामा लैजाने त्यो प्रक्रियाबाट कोही नछुटोन् भन्ने उद्देश्यका साथ नेपाली कंग्रेसले जिम्मेवारी भूमिका निर्वाह गरिदिएको छ र निर्वाचन नेपाली कंग्रेसको निर्वाचन समितिले त्यो सम्बन्धी उसका चाहिँ निर्वाचन अधिकृतहरू अहिले प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्येक ठाउँमा खटिरहनु भएको छ, उहाँहरूले काम गरिरहेको रहनु भएको छ, हामी अहिले प्रतिपक्षमा छौं। आज हिजो सत्तामा हुँदै गर्दाको एउटा चुनावको धङधङी कांग्रेसका नेताहरूमा जे देखिएको थियो आज प्रतिपक्षमा हुँदै गर्दा नेपाली कंग्रेसले आफ्नो आन्तरिक लोकतन्त्रको अभ्यास निर्वाचनको प्रक्रियामा छौं, सत्ताका केही चलखेलहरू सत्ताका केही धरपकडहरू सत्ताका केहीहरू भुमबुललाई छिचोल्दै चिर्दै नेपाली कंग्रेसले आफ्नो एउटा अधिवेशनको प्रक्रिया ओडादेखि अब केन्द्र तहसम्मको अवस्थामा हामी आइपुगेका छौँ।
5: होइन, अब एउटा कुरा के छ भने तपाईँ चाहिँ केमा उम्मेदवारी दिँदै हुनुहुन्छ? अब यो विशेष महाधिवेशनको सचिवालय प्रमुख भए पनि पर्चा कुनै लिनु भएन, अहिलेको अवस्थामा के छ? तपाईँ महाधिवेशन व्यवस्थापन समितिको सदस्य पनि हो होइन, नेपाली कंग्रेसभित्र चाहिँ तपाईँको चाहिँ अबको तयारी चाहिँ के छ?
6: नेपाली कंग्रेसको लामो राजनीतिमा म नेपाली कंग्रेसको शिष्य अर्गनाइजेशन नेपाल विद्यार्थी संघको नेतृत्वमा पनि मैले बसेर लामो समय बसेर काम गर्दै आएको एउटा चाहिँ के अरे कार्यकर्ता हुँ। नेभिसनको राजनीतिमा काम गर्दै गर्दा सँगै काम गरिरहनु भएका विश्व प्रकाशसँगको नेतृत्वमा बसेर काम गर्यौं, अहिलेको सरदेश सभापति गगन थापासँग सँगै कमिटीमा बसेर काम गर्यौं, गुरूराज घिमिरे प्रदीप पौडेल लगायतका नेतृत्वसँग सँगै बसेर महामन्त्रीको नेभिसनको भूमिकामा निर्वाह गर्दै आएको थियौं र एउटा माओवादी द्वन्द्व प्रभावित जिल्ला रोल्पाबाट एउटा संगठनको साख बचाएर पार्टीलाई बचाएर पार्टीको विचार आदर्शलाई बचाउँदै यो ठाउँमासम्म आइपुग्यो र गएको विशेष महाधिवेशनमा पनि एउटा विशेष महाधिवेशन तयारी त्यो समितिको चाहिँ एउटा संयोजकमा भएको भूमिकामा निर्वाह गर्दै काम गर्दै यहाँसम्म आइपुग्दै गर्दा मलाई लाग्छ मलाई पदभन्दा ठूलो विचार हो, नेतृत्व हो र आजको राजनीतिलाई सही ढंगमा लैजानको लागि एउटा त्याग र समर्पणको भूमिका पनि पार्टीभित्र जरूरी पर्छ भने पार्टीभित्र आवश्यकता पर्दा नेतृत्वदायी भूमिका पनि निर्वाह गर्नुपर्ने भएको हुँदा मैले यसपटक खस आर्य तर्फको सहमहामन्त्रीको तमको रूपमा मैले आफूलाई प्रस्तुत गरेको छु। मैले नेतृत्वलाई पनि भनेको छु, सभापति उपसभापति महामन्त्रीलाई पनि भनेको छु, निवेदन गरेको छु, देशैभरका कार्यकर्ता साथीहरूको माग चाहना इच्छा पनि अहिले चाहिँ तपाईँले नेतृत्व गरिरहनु भएको नेतृत्व गर्नु पर्यो, तपाईँले प्रतिस्पर्धा गर्नु पर्यो, सधैँभरि त्याग मात्रै गरेर हुँदैन, नेतृत्व पनि गर्नु पर्यो। हाम्रो नेता चाहिँ बाहिर के अरे सड़कमा मात्रै होइन नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्यो भन्ने नेता कार्यकर्ता साथीहरूको पनि माग भएको हुँदा मैले सहमहामन्त्रीको रूपमा आफूलाई उभ्याउने प्रयास गरेको छु।
5: होइन, अब अहिलेको अवस्थालाई लिने हो भने विशेष महाधिवेशनमा पनि तपाईँले राम्रैसँग काम गर्नु भएको छ होइन, अहिलेको नेपाली कंग्रेसलाई चाहिँ कसरी एक बनाउने, कसरी चाहिँ बलियो कंग्रेस बनाउने भन्ने खालको एउटा चर्चा परिचर्चा एकातिर छ, तर अहिलेको यो कंग्रेसलाई हेर्दाखेरि अहिलेको अवस्थामा कुन ढंगले चाहिँ कंग्रेस अगाडि बढ़िरहेको छ, प्रमुख प्रतिपक्षी दलको भूमिकामा छ, सरकारलाई खबरदारी गर्न कंग्रेसले सकेका छ कि छैन, होइन यो कहाँनिर तपाईँहरूको चाहिँ अप्ठ्यारो स्थिति आयो, किन चाहिँ सबैलाई एक छत्र एउटा छारीमा चाहिँ ल्याउन सकिएन, यो विषयमा चाहिँ कहिलेकाहीँ यसो सोच्दाखेरि आफूले आफूलाई चाहिँ कस्तो कुन ठाउँमा उभ्याउनुहुन्छ?
6: नेपाली कंग्रेसभित्र अहिले त्यति धेरै चाहिँ चिन्ता कंग्रेसका बारेमा, कंग्रेसलाई साँच्चिकै पुनर्जागरण गर्नका लागि हिजोका कमी कमजोरीहरूबाट हामीले केही पाठ सिक्नुपर्छ र नयाँ मतदाताहरू जो आएका छन्, विशेष गरी नयाँ जेनजीहरू, नयाँ युवाहरू आएका छन्, तिनीहरूको आकर्षणको पार्टी कसरी बनाउन सक्ने, कसरी प्रतिस्पर्धी पार्टी भन्दा नेपाली कंग्रेसलाई अब्बल बनाउन सक्ने, हिजो आन्तरिक होस् वा बाह्य होस् एउटा निर्वाचनको प्रक्रियामा नेपालका कम्युनिस्ट पार्टीहरू घटकहरू हिजोका मधेसवादी क्षेत्रीय दलहरूलाई पनि एउटा लोकतान्त्रिक प्रक्रियामा ल्याएर एउटा चाहिँ सशस्त्र द्वन्द्वमा भएको माओवादीलाई पनि देशको मूलधारमा ल्याएर सशस्त्र द्वन्द्वमा भएका मधेसवादी दलहरू जातीयवादी दलहरूलाई पनि एउटा नेपालको राजनीतिको एउटा मियोको नेतृत्व गरिदिएको नेपाली कंग्रेस जसको नेतृत्वमा नेपालका ठूल्ठूला आन्दोलनका ठूल्ठूला परिवर्तनको सम्भव भयो, त्यो परिवर्तनको नेतृत्व गरेको कांग्रेस जसको बलमा आज नेपालको संविधान 2072 हाम्रो हातमा छ, त्यसलाई यो संविधानलाई कार्यान्वयन गर्ने, यो देशलाई बचाउने, देशको संविधानलाई बचाउने र यो अहिलेको लोकतान्त्रिक गणतन्त्रलाई बचाउँदै हामीले भएका यसका भएका कमी कमजोरीहरूबाट पार सिक्दै हामीले अगाडिको गति लिनुपर्ने यो आजको जुन बेला छ, यो बेलामा नेपाली कंग्रेस सशस्त्र प्रतिपक्षीको भूमिकामा छ। देशमा आपद विपद प्राकृतिक विपदहरू परेको बेलामा देशका सबै सत्ता पक्ष प्रतिपक्ष नबनिकन एक ठाउँमा उभिएर हामीले सामना गर्नुपर्नेछ। देशका म गम्भीर विषयहरूमा हामी चाहिँ के अरे देशभरिका नागरिक समाजहरू, देशका सबै राजनीतिक दलहरू एक ठाउँमा उभिएर हामीले एउटा मुकाबिला गर्नुपर्नेछ। सँगसँगै हामीले के चाहियो भने यो सरकारमा रहेको सत्ता पक्षले गरेका कमी कमजोरीहरू गल्तीलाई टुलु टुलु हेरेर बसिरहने ठाउँमा नेपाली कंग्रेस छैन। त्यो बेलामा कंग्रेसले प्रश्न उठाउन सक्नु प्रश्न
5: उठाउँछ। विशेष महाधिवेशनले बनाएको विधानले पार्टीलाई के फरक पार्यो? अहिले
6: नेपाली कंग्रेसको यो विधानले यो देशलाई सम्बोधन गरेको छ, यो नेपालको संविधानलाई सम्बोधन गरेको छ, यो नेपाली कंग्रेसले प्राप्त गरेको उपलब्धिलाई कार्यान्वयन गर्नको लागि सबै तह पेसा कर्मीहरूलाई पनि मूल नेतृत्वमा लैजानको लागि नेपाली कंग्रेसले विधानमै व्यवस्था गरेको हुनाले नेपाली कंग्रेस जिम्मेवार पार्टी हो। जिम्मेवार पार्टीले जिम्मेवार पूर्ण भूमिका निर्वाह गर्दछ। यो आन्तरिक पार्टी पहिले त आन्तरिक पार्टीभित्रको लोकतन्त्रलाई चाहिँ के अरे कार्यान्वयन गर्दै अनि देशको नेतृत्व गर्ने जिम्मेवारी त्यो अभिभार नेपाली कंग्रेसको काँधमा छ। त्यसैले हामी जिम्मेवार पार्टी हो। जिम्मेवार पार्टीले जिम्मेवारी पूर्ण भूमिका निर्वाह गर्ने ठाउँमा आजको दिनमा नेपाली कंग्रेस छ। नेपाली कंग्रेसले आफ्नो खबरदारी पनि गरिरहेको छ, पार्टीभित्रको लोकतन्त्रलाई पनि चाहिँ उपयोग गर्दै यो कंग्रेस यो आम नागरिकको पार्टी हो, आम नेपालमा बस्ने विभिन्न समुदायको पार्टी हो र यो भित्र सबैले म नेपाली कंग्रेस नेता बन्छु भन्ने अधिकारलाई यो विधानमा पार्टीकोले विधानमा व्यवस्था
5: गरेको
6: कार्यान्वयनको तहमा हामी छौँ।
5: यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। नेपाली कंग्रेसका युवा मनोज बर्डी आचार्य आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
7: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
8: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सफ एक्सन निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौ,
2: आईएमई गरौ, आईएमई गरौ।
3: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
4: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
5: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
4: हामीले राजा च्याउ त्यसै भनेको हो र।
6: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
7: हेरा हेरा संसार छ कत्रो, हातमा अट्ने जादु जत्रो, समाचार अफ वर्ल्ड मेट्रो सब छ यसमा हाम्रो पात्रो।
8: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो, सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
9: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।
10: नेकपा एमालेका नेता महेश बर्तौला हुनुहुन्छ। बर्तौलाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। नमस्कार, गुड मर्निङ महेश बर्तौलाजी, नेपाली बहसमा यहाँलाई हार्दिक स्वागत छ। अब अहिलेको अवस्थामा तपाईँले एकदमै प्रष्ट वक्ता हो तपाईँ, होइन, स्पष्ट बोल्नुहुन्छ, सत्य कुरा मात्र बोल्नुहुन्छ। नेकपा एमालेको प्रमुख सचेतक पनि भइसकेको हो, युवा नेता हो, नेकपा एमालेमा धेरै अवसर पाएको नेता पनि हो। आज एमाले पार्टी चाहिँ कस्तो अवस्थामा छ ठ्याक्कै भन्नुहोस् त।
11: हामीले भर्खरै पार्टीको तेस्रो केन्द्रीय कमिटिको बैठक सम्पन्न गर्यौं। यो बैठक पछि एउटा पार्टीभित्र असाध्यै सकारात्मक ढंगबाट हामीले निर्णयहरू गरेर सिङ्गो पार्टीको शक्ति सामर्थ्य, पार्टीको सिङ्गो संरचनालाई एकताबद्ध ढंगबाट चाहिँ पार्टीलाई अगाडि बढाउने त्यस ध्येयका आधारबाट पार्टी अगाडि बढेको छ। मैले अझ यसलाई स्पष्ट शब्दमा भन्दा, जस्तो गएको फागुन 21 गते पार्टीले जुन प्रकारको परिणाम हासिल गर्यो त्यसले हाम्रो पार्टीभित्र अनेकौं बहसहरू, सृजनाहरू गर्न खोजियो, त्यो प्रयासहरू भए। अर्थात् पार्टी चाहिँ अब कसरी अगाडि बढ्छ भन्ने सन्दर्भमा, पार्टीको आन्तरिक जीवनलाई कुन कोणबाट लैजानुपर्छ भन्ने सन्दर्भमा मान्छेहरूले विभिन्न तरिकाबाट बहसहरू पनि गरे। अध्यक्षलाई तत्काल विदा गर्नुपर्छ, अध्यक्षको विदाईमा भनेकै पार्टीको पुनर्गठन हो भन्ने ठाउँका बहसहरू पनि भए। अर्थात् केन्द्रीय कमिटिको बैठकले जुन ढंगबाट जसरी जे गतिविधिहरू पार्टीका सन्दर्भमा, पार्टीका जिम्मेवार नेताहरूका मार्फत पनि भए, यी सबै जे जे अभिव्यक्तिहरू जसरी उठे, यी सबै कुराहरूलाई त्यो केन्द्रीय कमिटिको बैठकले एउटा कट अफ डेटका रूपमा आधार मानेर सबै असमझदारीहरू, सबै कुनै अन्तर्विरोध छन् भने, कुनै प्रश्नहरू छन् भने ती विषयलाई खुला खुलस्त बहस छलफल पनि गरेर त्यो बैठकबाट चाहिँ पार्टी एक ढिक्का एकताबद्ध ढंगबाट हामी अब अगाडि बढ्यौं र हिजोका हामीले काम कयौं अब शासकीय भूमिकामा रहँदाखेरि कयौं चाहिँ त्रुटिहरू गरेका छौं भने ती विषयमा हामी रियलाइजेसन गर्दै जनताका बीचमा हामी सचिएर जाने कुराको एउटा प्रतिबद्ध र संकल्प सहित यो बैठक सकेका कारणले गर्दा अब पार्टी चाहिँ अब नियमित जागरण अभियान मार्फत जनतासँग उनका मुद्दाहरूलाई बोक्ने त्यस हिसाबबाट हामी अहिले पार्टीको समग्र जीवन चाहिँ चलायमान गर्ने, गराउने त्यो अभियानमा लागेका छौँ, क्रियाशील भएका छौँ।
10: एउटा कुरा, नेकपा एमालेलाई जति लेपन लाए पनि एमालेमा नेतृत्व परिवर्तनको बहस व्यापक रूपमा उठेको थियो। रामबहादुर थापा बादल नेतृत्व संयोजकत्वको चाहिँ एउटा टोली बन्यो, जसले चाहिँ तल्लो तहबाट चाहिँ धेरै प्रतिक्रियाहरू, नागरिकहरूका कार्यकर्ताका प्रतिक्रियाहरू लिएर आयो। उहाँको प्रतिवेदन अध्यक्षलाई मन परेन, शंकर पोखरेलको प्रतिवेदन अध्यक्षलाई मन परेन, त्यसपछि हाम्रो प्रदीप गेवालीजीले लेपन लाएर जब प्रतिवेदन लेख्नुभयो त्यसपछि उहाँ पर्सिनुभयो के भन्नुभयो उहाँले, त्यस पछाडि चाहिँ अहिले अलिकति सहमति मिल्या जस्तो बाहिर देखियो, तर भित्र चाहिँ निकै ठूलो मतभेद छ होइन?
11: होइन, त्यस्तो छैन। पार्टीका श्रोतै अध्यक्षज्यूले ल्याउनु भएको प्रतिवेदन त्यसमा समग्र विषयहरूलाई नै समेटेर ल्याइएको छ। त्यो किनभने पार्टीको औपचारिक संस्थागत ढंगबाटै आएको प्रतिवेदन हो। त्यो प्रतिवेदनमा हिजोका निर्वाचनको समग्र समीक्षा, त्यस पछिका चाहिँ विभिन्न पार्टीभित्र निर्माण भएका केही उल्झनहरू, प्रश्नहरू, पार्टीको पुनर्गठनका सन्दर्भमा, किनभने पार्टीको पुनर्गठन भनेको केवल एकजना व्यक्ति अध्यक्षलाई बहिर्गमन गर्ने मात्रै कुरा होइन कि हाम्रो समग्र कार्यशैली, कार्य संस्कृति, कार्य प्रणाली, हाम्रा चिन्तन, सोच, दृष्टिकोण, हामी त जनआधारित पार्टी हो नि, हो जनआधारित पार्टीले निर्वाह गर्नुपर्ने हाम्रा चाहिँ भूमिकाहरू, यी सबै कुरामा हिजोको फर्मेटबाट कम्प्लिटली हामी त चेन्ज भएर जानुपर्ने अवस्थालाई बोध, आत्मबोध गर्नुपर्ने हो। त्यो आत्मबोधका आधारबाट सधैँ अध्यक्षज्यूले प्रतिवेदन ल्याइसक्नु भएपछि, त्यसैले हिजो चाहिँ पुनर्गठनका सन्दर्भमा सधैँ महासचिव लगायत नेताहरूले गर्नुभएको मेहनत, वर्कआउटहरू, यी सबै विषयहरू त मूल प्रतिवेदन नै समावेश भएर आएपछि यसलाई फेरि बाँकी केही छ भन्ने कोणबाट त अब यहाँहरूले नै अब हाम्रो पार्टीभित्र केही छैन, नेताहरूको बीचमा कुनै अन्तर्विरोध छैन, अनि अन्तर्विरोध छ भनेर यहाँहरूले नै अब त्यो चाहिँ छ मात्रै अन्तर्विरोधको चाहिँ मार्केटिङ मात्रै हजुरहरूले गरेर अब हामी कहाँ अन्तर्विरोध त्यो देखिने कुरा त होइन। तथापि अहिले हामीले केही प्रश्न उठेको सत्य हो, हिजोको काम गर्ने तरिका शैलीको निरन्तरताबाट अब पार्टी अगाडि बढ्न सक्दैन, यसलाई कम्प्लिटली आजको मनोविज्ञान, समाजको मनोविज्ञान, आजको युवा पुस्ताहरूको चाहना, दृष्टिकोण हो, त्यसलाई पनि हामीले पार्टीको आन्दोलनको अब पुँजीका रूपमा, सम्पत्तिका रूपमा सँगै लिएर जान सक्दाखेरि मात्रै विजय राजनीतिक शक्ति, जनताबाट अनुमोदित राजनीतिक शक्तिका रूपमा हामी जान सक्छौँ भन्ने हामीले यो बैठकबाट महसुस गरेका छौँ, संकल्प पनि गरेका छौँ, प्रतिबद्धता पनि गरेका छौँ कि हिजो कमजोरी के भयो हामी रियलाइज गर्छौँ, सत्य नै हाम्रो छ, प्रतिबद्धता व्यक्त गर्छौँ, किनभने त्यो जनतामा आधारित पार्टीले कुनै कमजोरीहरू हाम्रा भएका छन् भने ती कुराहरूलाई सकेर जान सक्ने सामर्थ्य त्यो एमाले राख्छ भन्ने कुरा हामीले भनेका छौँ, र भोलि कुनै कमजोरीहरू गर्दैनौँ। देश र जनताको मुद्दा उठान गर्ने कुरामा, त्यसलाई बोक्ने कुरामा आजसम्म एमाले कहिले पनि कमजोरी गरेको छैन। शासकीय भूमिकामा कहिलेकाहीँ डेलिभरीको पाटोमा कहिले कुरा गर्न खोज्दाखेरि गर्न सकेन होला, तर जनताले त्यसलाई यिनले गरेन भने जो कमजोरीको चाहिँ बास्केटमा राखेर हामीलाई हेरिराखेका छन् ती कुराहरू चाहिँ भोलिका दिनमा हामी त्यसो गर्दैनौँ। जनताको भावना चाहनालाई केन्द्रमै राखेर फेरि पनि काम गरिरहन्छौँ भन्ने कुरा पनि गरेर यो बैठकबाट संकल्प गरेर अगाडि बढेका छौँ। र सारमा म तपाईँलाई एक शब्द भन्छु, पार्टीभित्र जीवन्त पार्टी हो एमाले, एउटा लोकतान्त्रिक राजनीतिक शक्ति हो एमाले, विभिन्न प्रश्नहरू उठ्न सक्छ, नेतृत्वको बारेमा पनि प्रश्न उठ्न सक्छ, कार्यशैलीका बारेमा पनि प्रश्न उठ्न सक्छ, योजनाहरूका बारेमा, नीतिका बारेमा पनि बहस छल्फल हुन सक्छ, तर कुन विषयको बहस कहाँ कहिले हुने भन्ने कुराको चाहिँ निश्चित त्यो विधानले किटिएको टाइम र संरचनामा हुन्छ। महाधिवेशनको नेतृत्वको बहस हुन सक्छ, फेर्ने नफेर्ने भन्न सकिन्छ, विधान महाधिवेशन नीतिका विधिका बारेमा हुन सक्छ, तर त्यसबाट निर्वाचित भएको वा त्यसले गरेका फैसलाहरूलाई चाहिँ कारण गर्ने चरणमा चाहिँ फेरि त्यो कारणको तहबाटै हामी हिँड्नुपर्छ भन्ने नै कुरा यो केन्द्रीय कमिटीको सार निष्कर्ष हो।
10: अब महेश बर्थौला चाहिँ अब एउटा कुरा के छ भने नेकपा एमालेलाई परिवर्तन गर्नुपर्छ, युवाले नेतृत्व गर्नुपर्छ, अब पुरानो शैलीमा भएन, पुरानो नेतृत्वले भएन भनेर चाहिँ पदाधिकारीबाट जब यी आवाजहरू उठे, अब अन्तत्व गत्तो विद्यादेवी भण्डारीलाई वरिष्ठ नेता, त्यो पनि विधानमा हुँदै नभएकोलाई ल्याएर चाहिँ वरिष्ठ नेता बनाइदिएर सबै कुराहरू राफसाफ भयो भन्ने कुरा चाहिँ कतिको उपयुक्त होला भने आज कतिको उचित।
11: अब यस्तो छ खेम सर, तपाईँहरूलाई पनि आग्रह गर्न चाहन्छु, कुनै बेला हजुर आफै हो मलाई प्रश्न गर्नुहुन्थ्यो, विद्या भण्डारी यत्रो सम्मान्य पूर्व राष्ट्रपतिले राजनीतिमा आउँछु भन्दा तपाईँहरूले पार्टीले रोक्ने, तपाईँहरूले सदस्यता पनि नदिने भनेर तपाईँले प्रश्न गर्नुहुन्थ्यो अस्ति दुई महिना अगाडिसम्म। आज पार्टीले उहाँमाथि एउटा सम्मान सर्वसम्म निर्णय गर्नुभयो, अब फेरि तपाईँ युवा तेर्साउनुभयो भनेको यो यहाँहरूको
10: परिवर्तन
11: गर्न पर्ने भयो
10: विद्यार्थी भण्डारीलाई त उहाँलाई त अब एउटा सम्मान दिएर राख्नुपर्ने व्यक्ति हो नि त कहाँ पार्टीको राजनीतिमा ल्याएको
11: सन्दर्भबाट कुरा गर्छु पार्टीको सन्दर्भबाट म कुरा गर्छु उहाँको प्रसंग जस्तो म यसमा धेरै व्याख्या गर्न चाहन्न यो स्वयं सामान्य पूर्व राष्ट्रपतिज्यूको चाहनाका आधारबाट उहाँले म एउटा राजनीतिक हिजो पृष्ठभूमिबाट आएको मानिस हुँ म अब राजनीतिक कर्ममा जोडिन्छु म त्यही त्यस मार्फत सामाजिक राष्ट्र सेवामा म लाग्छु म पार्टीकै झण्डा मार्फत छाता ओढेरै अगाडि बढ्छु भन्ने उहाँको एउटा चाहना भइसकेपछि एउटा प्रक्रियाभित्र बसेर उहाँ पूर्व राष्ट्रपति भइसक्नुभयो उहाँको चाहना पार्टीको आन्दोलन मार्फत जोडिएर समाजको म सेवा गर्छु भन्ने छ भने उहाँलाई राखिने पद भनेको त महाधिवेशनले अध्यक्ष सम्मान सदस्य अध्यक्षज्यूलाई बनाइसक्नु भएको छ अब उहाँलाई भनेको त एउटा उच्च तहको सम्मानित नेताका रूपमा वरिष्ठ नेताका रूपमा नै स्वीकार गर्ने कुरा होला त्यसकारण यो समग्र सबै सिङ्गो केन्द्रीय कमिटिको बैठक हो अब एउटा साझा अब उहाँप्रतिको एउटा सम्मान पनि हो उहाँको चाहना चाहिँ एउटा पार्टीको कम्युनिस्ट चाहिँ आन्दोलन कम्युनिस्ट पार्टीको चाहिँ नेकपा एमालेको ब्यानर मार्फत नै म काम गर्न चाहन्छु भन्ने उहाँको त्यो निरन्तरताको जे चाहना भयो त्यो प्रति पार्टीले त उच्च सम्मान गर्छ त्यही गरेको कुरा हो हजुर
10: होइन त्यो ठिक छ अब तपाईँहरूले चाहिँ पार्टीमा विद्यार्थी भण्डारी भित्राउनुहोस् वा अर्कोलाई ल्याउनुहोस् अर्कोलाई ल्याउनुहोस् एउटा पाटो होला तर एमाले आज चाहिँ जुन किसिमको चाहिँ होइन सरकारको प्रश्नहरू उठाउन सक्नुपर्ने हो जनताको पक्षमा प्रश्नहरू उठाउन सक्नुपर्ने हो सरकारले खबरदारी गर्न सक्नुपर्ने हो महँगीका विषयमा बोल्न सक्नुपर्ने हो समग्र देशको अब दशैं आउँदैछ हेर्नुहोस् ग्यास छैन चुलो छैन निभेको छ होइन मान्छेहरू प्रताडित छन् नाकाहरू अझै पनि राम्रोसँग खुल्न सकिरहेको छैन यी सबै कुराहरूलाई चाहिँ जनताको पार्टी हो नि त नेकपा एमाले तर तपाईँहरूले प्रतिनिधित्व गर्न सक्नु भएन नि त अहिले कमजोर भयो क्या पार्टीभित्रको मतभेदले
11: हामीले पार्टीभित्र तपाईँले ठिकै भन्नुभयो पार्टीभित्र अन्तर्विरोध मतभेदहरू चुलिँदाखेरि यस्ता कयौं मुद्दाहरू उठाउने कुरामा चुक्दछन् भन्ने तपाईँले जे आशय राख्नुभयो म एकदम हार्दिक धन्यवाद दिन चाहन्छु सत्य कुरा हो तर त्यो कुरालाई हामीले यो केन्द्रीय कमिटिको बैठकबाट पीठ मार्यौं यति मात्रै होइन जस्तो सुकै अप्ठ्यारो होस् अन्तर्विरोध होस् नेता नेतृत्वहरूलाई जसै गरी फसाउनका लागि एकदम गैर कानूनी ढंगबाट पूर्वाग्रह र प्रतिशोधका साथ जेल चाहिँ हालिएको अवस्थामा किन्न होस् हामीले नेकपा एमाले मुलुकको राष्ट्रियता स्वाधीनता स्वाभिमान र जनजीविकाका मुद्दाहरूमा हामीले कहिले पनि हामी दोस्रो हुने गरी हामीले चाहिँ नबोलेको अवस्था होइन हामी लगातार खबरदारी गरिरहेका छौँ बोलिरहेका छौँ तपाईँलाई म यति भन्छु आज नेपालको समकालीन राजनीतिक दलहरू भित्र कोही दलमाथि तीव्र आक्रमण छ कुनै दलका नेता वा कार्यकर्ता वा शिवचिन्तकमाथि तीव्र प्रश्नहरू छन् वा चाहिँ आलोचना कसैले गर्छन् गरिराखेका छन् भने त्यो एमालेमाथि गरिराखेका छन् कारण एउटै उसले देशको मुद्दा बोलेको छ जनजीविकाको मुद्दा बोलेको छ सरकारको नाजायज गलत चाहिँ विधि विपरीतका कानून विपरीतका संविधान विपरीतका क्रियाकलाप र हरकतहरूको प्रश्न उठाइरहेको छ आलोचना गरिरहेको छ त्यसको विपक्षमा चाहिँ हामीले चाहिँ एक प्रकारले भन्यो भने खबरदारी गरिरहेका छौँ हो यस कारणले गर्दाखेरि हामी माथि अहिले पनि आक्रमण छ त्यसको त्यसो हुँदाखेरि म के प्रश्न शब्दमा भन्न चाहन्छु भने हामी जनजीविकाका मुद्दा छोड्दैनौँ मुलुकको स्वाधीनता राष्ट्रियताका मुद्दाहरू कहिले पनि छोड्दैनौँ हामी कुन आसनमा हुन्छ छोड्दियौँ संविधानवादका सिद्धान्तहरूलाई कुल चिने भत्काउने कुरालाई हामी किमार्थ स्वीकार गर्न सक्दैनौँ गैर कानून र विधिभन्दा बाहिरका क्रियाकलाप हामी स्वीकार गर्न सक्दैनौँ यी सबै कुरा अहिलेको सरकारले गरिरहेको छ तपाईँले देखिरहनु भएको छ नि एमाले किन उठाएको छैन किन बोलेको छैन आज हरेक मान्छे अहिलेको सरकारको
10: त हाय छ नि त अहिले संयुक्त राष्ट्रसङ्घमा हेर्नुहोस् त बालिनजीको चाहिँ के अरे त्यो स्पिच त ट्रेन्डिङमा आयो नि त अहिले होइन
11: अब हेर्नुहोस् उहाँहरूले अब यसैलाई मापन गरेर हिँड्नुहुन्छ उहाँहरूले उहाँहरू अब एउटा डिजिटल प्लेटफर्मलाई जुन ढङ्गले उहाँहरूले सदुपयोग गरेर आफूलाई एउटा ब्रान्डिङ गर्न खोजिरहनु भएको छ व्यक्तिलाई उहाँको व्यक्तिको विषयलाई म बिल्कुल म यसमा म धेरै मेरो रुचि छैन यसमा तर म के चाहिँ भन्न चाहन्छु भने सामान्य प्रधानमन्त्रीज्यू देशको नेतृत्व गरेर संयुक्त राष्ट्रसङ्घको 81 महासभामा जानुभयो विश्वका 193 राष्ट्रहरू संयुक्त राष्ट्रसङ्घका मेम्बर कन्ट्रीहरू त्यहाँ आउनुभएको छ त्यसमध्ये 113 हामीले याद गर्नु पर्ने 113 राष्ट्र प्रमुख र सरकार प्रमुखहरू त्यो महासभामा हुनुहुन्छ 193 राष्ट्रको सहभागिताभित्र 113 राष्ट्र प्रमुख र सरकार प्रमुख त्यहाँ भएको मञ्चबाट उहाँले देशको प्रधानमन्त्री त्यहाँ पुग्दै जाँदा उहाँले जे व्यक्त गर्नु विषयहरू त्यो प्रति मेरो कुनै फरक मत छैन, तर त्यसलाई अझ उहाँले अझ राम्रो फिनिसिङ गर्न पर्थ्यो, त्यहाँ राख्न पनि धेरै कुरा थियो, कम्तीमा पनि उहाँले नेपालको लगानीलाई नेपालको चाहिँ एउटा विकासको साझेदारीलाई अगाडि बढाउनका लागि त्यो अन्तर्राष्ट्रिय फोरमहरूलाई प्रयोग गर्न त्यसलाई सदुपयोग गर्न उपयोग गर्न सक्नु पर्थ्यो, उहाँले सक्नु भएन, हतार हतार त्यहाँ अर्थात् त्यहाँ पुग्नु भयो र उहाँ फर्किनै हाल्नु भयो। उहाँले यति महत्वपूर्ण अन्तर्राष्ट्रिय फोरमलाई उपयोग गर्न एक दिन दुई दिन लम्ब्याएर कयौं राष्ट्रका आफूले बोलेका कुराहरूलाई सार्थक परिणाममा रूपान्तरण गर्नका लागि पनि उहाँले कयौं ठूला राष्ट्रहरूसँग उहाँले भेटको त्यो संवादको प्रयत्न गर्नु पर्थ्यो, उच्च स्तरीय कूटनैतिक त्यो पहलहरू त्यहाँ बसेर गर्न पर्थ्यो। उहाँले त सायद एन्टोनियो गुटेरेसलाई भेट्नुभयो, अस्ट्रेलियाका प्रधानमन्त्रीसँग साधारण भेटघाट गर्दा उहाँ फर्किनुभयो, अब नेपालमा आएर या गुफामा आएर लुकिसक्नुभयो। यो कुरा भन्दा उहाँले त बोलेका विषयलाई अझ यसलाई मैले अहिले पनि भने त्यसलाई चाहिँ सफलतामा रूपान्तरण गर्न त्यो फोरमलाई उपयोग गर्न सक्नु पर्थ्यो, त्यो कम भयो। नेपाल अब राजनीतिक स्थिरतातर्फ जाँदैछ, नेपालमा चाहिँ हामीले यसरी दुई तिहाईको चाहिँ सरकार बनाएर यो एउटा चाहिँ सकारात्मक ढङ्गबाट काम गर्न चाहिरहेका छौँ, आउनुहोस् देशमा लगानी गर्नुहोस्, देशमा त्यो लगानीको बाटोमा हामी दिन्छौँ भने विश्वका ठुला व्यापारी व्यवसायहरूलाई आकर्षित गर्ने गरी उहाँले त्यो उपयोग गर्न पर्थ्यो, त्यो पनि त्यो हामीले त्यो महसुस त्यो अपेक्षा थियो, त्यो उहाँले गर्न पर्ने सक्ने कामहरू थियो, किनभने उहाँ त एउटा स्ट्रङ मेजोरिटीको गभर्मेन्ट त्यसको नेतृत्वको रूपमा जानुभएको थियो, कुनै कोलिसन गभर्मेन्टको उहाँ पुग्दाखेरि पुगेर फर्किँदाखेरि सरकार ढल्छ कि रहन्छ भने चिन्ता गरेर जानुपर्ने प्रधानमन्त्री हुनुहुन्थेन भने यो महत्वपूर्ण एउटा ताकतलाई पनि उहाँले सदुपयोग गर्न सक्नु भएन भन्ने लाग्छ। मलाई उहाँले जे विषय राख्नुभयो जलवायु न्यायका सन्दर्भमा त्यहाँका कन्टेन्ट जे उठाउनु भयो यसमा हाम्रो कुनै आपत्ति छैन, तर साधारण लोकल इस्युहरू मलका तेलका यी लोकल इस्युहरूमा भन्दा उहाँले राष्ट्र हितको प्रवर्धन गर्ने कुराको एजेन्डालाई अलि सफल बनाउने गरी नै उहाँले आफूलाई उभ्याउनु पर्थ्यो र बोलेका कुराहरूलाई सार्थक रूप चाहिँ एउटा सकारात्मक परिणाम पुर्याउन अलि त्यो फोरमको उपयोग गर्न पर्थ्यो, सक्नु भएन भन्ने लाग्छ मलाई।
10: हस् हस् वर्तौलाजी, यहाँको महत्वपूर्ण सुझाव र समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। नेता मनो महेश वर्तौल आदरणीय श्रोता नेपाली बस छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
12: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाह पथ काठमाडौं।

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: यो हो नेपाली रेडियो नेटवर्क
2: हरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आईडी बैंक सबैका लागि बैंक
3: दिस होम इन्टरनेट यतिखेर हाम्रो बीचमा वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ हुनुहुन्छ। ध्रुवलालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। अब सरकारले वा चाहिँ सरकारको निर्देशनले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा मध्यराती सुतिरहेको बेला, राम्रो सपना देखिरहेको बेला वा चाहिँ नराम्रो सपना देखिरहेको बेला, चीनले चल्ला समाते जस्तो क्र्याप ल्याएर चाहिँ सुरक्षाका नाममा हिरासतमा वा प्रहरीको सुरक्षामा राख्ने विषयलाई चाहिँ तपाईँले कसरी हेर्नु भएको छ?
4: अब यो पूर्व प्रधान न्यायाधीशको हकमा मात्रै होइन कि जोसुकै पनि नेपाली नागरिकहरूलाई सरकारले कुनै कसुरका विषयमा अनुसन्धान गर्न सक्छ, पाउँछ, तर कानूनले त्यसको निश्चित प्रक्रिया तोकेको हुन्छ, समय तोकेको हुन्छ। मध्यरातमा पक्राउ गरिएको भन्ने समाचारहरू आए, त्यो समाचारलाई पुष्टाई गर्ने कुराहरू सर्वोच्च अदालत फुल कोर्टले गरेको जारी गरेको विज्ञप्तिले पनि दिएको छ। त्यस अर्थमा मैले तपाईँलाई अब व्याख्या गर्नु पर्ला वा नपर्ला तपाईँको प्रश्नमा निहित हुन्छ। यो सरकारले मध्यरातमा पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेको कार्य र त्यस पछाडि भएका अरू कार्यहरू पनि गल्ती भएको देखिएको छ र अरू कार्यहरू जस्तै अहिलेसम्म चोलेन्द्र शमशेर जबराले त्यस विषयमा सार्वजनिक रूपमा मलाई यस्तो भएको हो भनेर किन बोल्नुहुन्न, त्यहाँ पनि कमजोरी छ मैले देखेको है।
3: भनेपछि चोलेन्द्र शमशेर जबरा त डराउनु भयो होला नि त?
4: अब ठिक छ, डराउनु भयो होला, डराए पनि त मलाई यसरी डरमर्दो अवस्थामा पुर्यायो त भन्नु पर्यो नि त। जनताले रक्षा गर्छ नि, होइन र? रक्षा गर्नुपर्ने लायकको मान्छेहरू हो भने त्यो कुरा हो, अनि अदालत र कानूनले पनि रक्षा गर्ला नि, अनि विज्ञप्ति पनि देखियो सर्वोच्च अदालतको एउटा यो कर्मचारीबाट यो जारी गरिएको छ। अर्जुन प्रसाद कोइरालाज्यूबाट यो सह रजिस्ट्रारबाट यो विज्ञप्ति जारी गरिएको छ। अब यो विज्ञप्ति पनि अनौठाको छ फेरि
3: किन?
4: अब यसले यहाँनिर यस्तो गल्ती गर्यो सरकारले वा पुलिस प्रशासनले किटेर भन्दैन, होइन किटेर पनि भनेको छैन, तर एउटा कुरा उसले के स्वीकार गरेको छ अदालतले भने त्यो विज्ञप्तिलाई हेर्दाखेरि सुतिरहेको बेलामा असोज 10 गते मध्यरातमा पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जङ्गबहादुर राणालाई उठाएर लगिएको, 10 घण्टासम्म टेकुमा लगेर राखिएको र परिवारको जिम्मा लगाएर छोडिएको भन्छ। त्यसप्रति पूर्ण इजलास बैठकको गम्भीर ध्यानाकर्षण भएको भन्छ पहिलो प्रकरणमा। त्यो भनाइले के कुरा देखाउँछ भने अदालतलाई भलिभाँति थाहा भयो कि पूर्व प्रधान न्यायाधीशलाई गैर कानूनी तरिकाले मध्यरातको समयमा प्रहरीले पक्राउ गरेर लगेको हो र छोडेको पनि हो र यस्तो घटनाप्रति हामी गम्भीर आपत्ति देखाउँछौँ भनेर कानूनका कानूनी शासन सुशासनका धेरै कुराहरू त्यहाँ गरिएको छ र पनि त्यो विज्ञप्ति आफैमा प्रष्ट छैन र हामीले के पनि भनेको छ भने यसमा हामी प्रतिबद्ध छौँ यस्तो किसिमको काम कुराहरू गर्न दिनु हुँदैन भन्ने कुराहरूमा प्रतिबद्धता व्यक्त गर्छौँ भनेको छ। त्यो प्रतिबद्धता किन चाहिएको हो र अदालतको? अदालतको त एक्सन चाहिएको होला नि। यदि चोलेन्द्र शमशेरजीलाई त्यसरी समातिएको अवस्था हुन्थ्यो भने अदालतको विज्ञप्तिको पहिलो प्रकरणले आफैले पुष्टाई गरेको छ कि समातिएको हो, हाम्रो ध्यानाकर्षण भएको छ र यस्तो किसिमको गैर कानुनी काम कुराहरूप्रति हामी दृढ छौँ, यो लोकतान्त्रिक शासन प्रणालीप्रति के भनिएको छ त्यहाँ। यहाँ त दृढता देखाउनु पर्ने के हो भने यो चोलेन्द्र शमशेरलाई समातिएको कुरो गैर कानुनी छ भनेदेखि त तुरन्तै कारवाही गर्न सक्थ्यो नि पूर्ण बैठकले, त्यो गर्न सक्छ। त्यसको लागि कुनै रिट निवेदक याचकहरू अदालतमै जानुपर्ने भन्ने होइन, हामीले संविधानको धारा 133(2) हेर्दाखेरि त्यो पर्दैन, आवश्यक छैन।
3: होइन अहिलेका प्रधान न्यायाधीशको भूमिकामाथि पनि प्रश्न उठाइएको छ, होइन न्यायाधीशहरूले प्रश्न उठाएका छन्, डाक्टर मनोज कुमार शर्मामाथि पनि प्रश्न उठाउनु भएको छ क्या न्यायाधीशहरूले, भोलि अब यो अवस्थामा चाहिँ हामीलाई पनि फेरि चिल्ले चल्ला टिप्या जस्तो गर्न सक्छ भन्ने डर त छ नि त न्यायाधीशहरूलाई पनि।
4: यस्तो होला, डरको कुरामा म बिस्तारै आउँला र अहिले अहिले भर्खरै तपाईँले सम्माननीय प्रधान न्यायाधीशज्यूलाई पनि प्रश्न उठाइयो बैठकमा भन्ने कुराको हकमा, त्यो बैठक बैठकका लागि मात्रै कर्मकाण्डी बैठक हो वा हामीले विरोध गरेका छौँ है हामी कानुनका शासन सुशासनको हिमायती हौ भन्नेसम्म कुरा हो कि हामीले एक्सन लिनुपर्ने भन्ने कुरा पो भएको हो कि त्यो त मलाई थाहा भएन। तर म विज्ञप्तिलाई आधारित भएर हेर्दाखेरि त्यो विज्ञप्ति आफैमा कस्तो कस्तो कुखुरा हो कि हाँस हो देखिनुपर्ने यो छुट्टिनुपर्ने अवस्थाको छैन, छुट्टिन सकेको अवस्था छैन। मैले भन्दैछु तपाईँलाई यो मुलुकी ऐन फौजदारी संहिताको दफा 900 यसको व्यवस्था छ के पक्राउ पुर्जी नदिइकन समातिएको मान्छे कसरी समात्ने हो त्यो त्यसको व्यवस्था छ होइन, उसलाई समातिएको कुरामा विवादै छैन, कुनै कसुर गर्दा गर्दैको अवस्थामा जुनसुकै अवस्थामा जसलाई पनि समात्न सक्छ सरकारले प्रहरीले, तर त्यसो भएको होइन भने फेरि उसलाई किन छोडियो समातेर लगिसके पछाडि के कसुर गरे त जनरल संसदसँग बहादुर राजन त्यो देखाउनु पर्यो नि। अब छोडिसकेको अवस्थामा यसरी समातिसके पछाडि पक्राउ पुर्जी पनि नदिइकन समातिसकेको
3: तपाईँलाई त अब मध्यरातमा समातिसके पछाडि ठिकै गर्यो यो मान्छेलाई भन्ने लाग्यो होला नि त होइन
4: कसलाई
3: तपाईँलाई
4: यस्तो मैले व्यक्तिगत रूपमा सोलेन्द्र शमशेर राणा कस्ता व्यक्ति हुन् वा के हुन् त्यो भनिराख्नु पर्दैन, जग जाहेर छ ठिकै गर्यो भनेर कानुन ठिक भयो कि भएन हामीले हेर्ने त्यो हो। बुढी मरी भन्दा पनि काल पल्किएको पाल पल्किएको अवस्था हो वा होइन त्यसलाई हेर्नुपर्ने हो कानुनले। मैले के भन्दैछु भने पक्राउ गर्न मिल्छ कसैलाई पनि, मध्यरातमा पनि पक्राउ गर्न मिल्छ है, त्यो दफा यो फौजदारी संहिताको दफा 900 को उपदफा

0: पाउने हो भनेदेखि के कस्तो किसिमको कसुर उसले गरिराखेको छ त्यो अवस्थामा समाइएकै हो भन्ने पनि पक्राउ पुर्जी दिनु पर्यो। अघि मैले भने यो फौजदारी कार्यविधि संहिता भनेको छु, त्यो होइन, वास्तवमा फौजदारी कार्यविधि संहिता हो, त्यसको उपतफा छ जसले व्यवस्था गरेको छ कि कानूनले पुर्जी नदिएर पनि समाउन सकिन्छ भने यो कुनै पनि व्यवस्था अन्तर्गत समातिएको हो भनेर समाउने अधिकारीहरूले भन्न नसकेको अवस्थामा वास्तवमा बलपूर्वक रातिको समयमा समातिएको कुराले चोलेन्द्र शमशेरको ठाउँमा कुनै रामबहादुर श्यामबहादुर समातिएको हो भने पनि त्यो गैर कानुनी हो, त्यो सरकारले त्यो गर्न मिल्थेन।
1: वरिष्ठ अधिवक्ताज्यू, एउटा कुरा के छ भने नि, तपाईँलाई कानूनको बारेमा राम्रोसँग ज्ञान छ होइन, न्यायालयभित्रका गतिविधिहरू सरकारका गतिविधिहरू यहाँले नजिकबाट निहाल्नु पनि भएको छ, आखिर चोलेन्द्रलाई किन समातियो होइन र त्यसपछि किन छोडियो भन्ने प्रश्न जब आइरहेछ, तपाईँलाई त धेरै अनुभव छ नि त, यो चाहिँ किन तर्साउन खोजे हो त्यसो भए सरकारले कुनै व्यक्तिलाई
0: तर्साउन खोजेको पनि होला, वा सरकारले सरकार धेरै काम कुराहरूमा अलिकति परिपक्व एक्सनमा उत्रिन सकेको हामीले देखेका छैनौँ। कैयौं भ्रष्टाचारका मुद्दाहरू उजुरीहरू परेका छन्, हामीहरूले भिडियोहरू बनाएर पठाइदिएका छौँ, उहाँहरूले हेर्नुहुन्छ, कहीँ पनि कारवाही गर्नुभएको छैन। अब चोलेन्द्र शमशेरलाई तर्साएको होला कि वा कुनै काम कुराको विषयमा समातिएको हो कि भनेर तपाईँले सोध्नु भएको हकमा कि पुलिसले नै समात्ने नै भन्नु पर्यो नि त, यो अपराध नै यसरी समातिएको हो, यसलाई यो उजुरी परेको छ, वा हामीले यो अनुसन्धान गर्दैछौँ भन्नु पर्यो होइन। यो विवाद आइसके पछाडि फेरि उसलाई एकाएक विवाद बिहानको समयमा किन छोडिएको छ, यो किन डराएको सरकार? जोलिन्द्र शमशेर पक्राउ पर्ने कसुर गरेको मान्छे हो भने मलाई त यो शीर्षकमा हामीले अनुसन्धान गरेका छौँ भनेर राख्नै पाउँछ त, म्याप थपेर राखे भइहाल्यो नि, के फरक पर्छ? प्रधान न्यायाधीश भइसकेको मान्छेलाई समाउनै नमिल्ने भन्ने होइन, तर सरकारले यसमा किन चुकेको छ, किन सकेन, यो किन डराइराखेको छ, त्यो मैले बुझिनँ। यो डराएको हो भनेदेखि त फेरि कानूनको रिच पुर्याएर पक्राउ गरेदेखि त भइहाल्थ्यो नि त, कानूनको रिच चाहिँ नपुगेकै हो, पुगेको छैन, यो जबरजस्ती पक्राउ गरिएको छ, जबरजस्ती पक्राउ गरिन मिल्छ। मध्यरातमा पनि मैले कानूनै व्याख्या गरेर भने त्यो कानून अनुसार हामीले गरेको भनेर सरकारले भन्न सक्नु पर्थ्यो, त्यो भन्न सकेको अवस्था रहेन। अब यो अवस्थामा तपाईँले पूर्ण बैठकको जुन कुरा उठाउनु भएको छ नि, मैले अघि भनि नै सकेँ, अदालतले पूर्ण बैठकले यो विज्ञप्ति जारी गरिसके पछाडि त विज्ञप्ति जारी गर्नुपर्ने अवस्थाको महसुस पूर्ण बैठकलाई भएको हो भनेदेखि त अवैधानिक काम कुराहरू गरेको ओहो हाम्रो लिगल फ्याटर्निटीको मान्छे पूर्व प्रधान न्यायाधीशलाई वा कानूनसँग सम्बन्धित यो विधाको सम्बद्ध जो पनि मान्छेलाई समातेको मिलेन है भनेर त्यो स्वस्फूर्त रूपमा कारवाही नै गर्न सक्छ अदालतले कुनै एउटा टिपोट उठाएर, यस्तो गर्न मिल्दैन भनेर तत्कालै आदेश जारी गर्न सक्छ, तर यस्तो किन गरेन? तर नगरिसके पछाडि फेरि उसले के भन्छ भने हामी दृढ छौँ, प्रतिबद्ध छौँ, एक्सन गर्ने हो नि, के एक्सन गरे? अझै तपाईँलाई एउटा कुरा भनौँ, फुल कोर्ट बस्दाखेरि त्यसको यो सर्वोच्च अदालत नियमावली 2074 नियम 109 सम्बन्धित छ यो बैठक, र 109(2) के भन्छ भने 109 कस्तो कस्तो फुल कोर्टले के निर्णय गर्छ, के विषयमा फुल कोर्ट बस्छ भन्ने कुरा स्पेसल्ली त्यसलाई व्याख्या गरेका छ। अनि 109(2) त्यो फुल कोर्ट पूरा हुनको लागि मुख्य रजिस्ट्रार सदस्य सचिवको रूपमा काम गर्नेछ भनेर छ। अब यहाँ मलाई लाग्छ यो एउटा पत्रिका अनलाइन खबर .com कृष्ण गेवाली जस्तो लाग्छ मलाई, उहाँले लेखेको खबर त कस्तो छ भने कृष्ण गेवालीजी नै उहीँ त्यो फुलकोटमै बसेर त्यसको के अरे सार रिपोर्ट गर्नु भएको जस्तो प्रतिवेदन बनाएको जस्तो बुझिन्छ। यहाँ उहाँको लेखाइ अनुसार रजिस्ट्रारलाई पनि त्यहाँभित्र राखिएन, पुनः के अरे मुख्य रजिस्ट्रारलाई पनि राखिएन, उहाँहरूलाई बाहिर पठाइयो। बाहिर पठाइयो भन्ने बित्तिकै यो 109 बमोजिमको रिट पुग्दैन, यो फुलकोट आफैमा अवैधानिक देखिन्छ। त्यसकारण मैले अघि भन्न खोजेको, सरकारले मध्यरातमा समाउने, मैले यो कानूनको बलमा समातेको भन्न पनि नसक्ने, अनि फेरि निकालिसके पछाडि ए तिमीले समातेको मिलेन भनेर फुल कोर्ट बस्दाखेरि सर्वोच्च अदालतका प्रधान न्यायाधीश समेतको फुल कोर्ट 16 बसेका छ, एकजना न्यायाधीश बाहिर हुनुहुन्छ, उहाँको विषयमा पनि धेरै किसिमको खबरहरू निस्किया छ, उहाँहरूले पूर्ण बैठक बस्दाखेरि पुर्याउनु पर्ने रिट पनि नपुर्याउनु पर्ने फुल कोर्ट हो नि, FULCOURT फुल कोर्ट, त्यो FULLको ठाउँमा अर्कै स्पेलिङ भएको फुल राख्नुपर्ने जस्तो देखियो,
1: फुल कोर्ट चाहिँ कुल कोर्ट बन्यो होइन,
0: खै त्यस्तो देखियो उहाँहरूको कार्यवाहीले, मैले

0: भन्न चाहदिन तर उहाँहरूको गराई त्यस्तो देखियो, त्यस्तो गर्न मिल्दैन। अब उहाँहरूको फुलकोटको रितै पुगेन अनि के का लागि फेरि उहाँहरू हामी प्रतिबद्ध छौँ भन्नुभएको छ, उहाँहरूले त एक्सन गर्नु पर्थ्यो नि त, पुलिसले वा सरकारले बदमासी गरेको हो भने सरकारलाई किन केही पनि गर्न नसक्ने, कुनै एउटा आदेशहरू निर्देशनहरू जारी गर्न सक्दैन, यसो गरेको ठिक भएको छैन भनेर केही पनि गरिएन नि। अब हेर्दाखेरि हामी सशंकित भएका पनि छौँ, डराएका जस्तो पनि छौँ भनेर सँगै पनि बस्ने, सँगै बस्ने काम कुराहरू त्यसको प्रक्रिया अवैधानिक रूपमा गर्ने, त्यो त गजबको काम भएको छ। त्यस कारण जहाँसम्म तपाईँले अघि प्रश्न उठाउनुभयो नि न्यायाधीशहरू हामीलाई पनि समात्छ कि सशंकित हुन्छ कि भनेर, हो त्यो अवस्थामा सरकारले न्यायाधीशहरूलाई पुर्याउनु त हुँदैन नै, अदालत स्वतन्त्र सक्षम निर्भीक रहनु पर्दछ। तर सोलेन्द्र शमशेरजीलाई कुन शीर्षकमा सरकारले पक्राउ गरेर अनुसन्धान गर्न खोजिएको बिस्तारै थाहा लाग्ला वा फेरि पनि पक्राउ पर्ला, सरकारले गर्न सक्छ पुर्याएर। तर प्रश्न के हो भने सबै न्यायाधीशहरूले त्रसित हुनुपर्ने काम उहाँहरूले गर्नुभएको छ भने त्रसित हुनुपर्ने कारण किन? तर मैले देखिराखेको छु अदालतको फैसलाहरूले राज्य दोहन भएको हुने खालका फैसलाहरू भएका छन्, त्यस्ता न्यायाधीशहरू तर्सिनुपर्छ। आजको सरकारले कारवाही गरेन भने पनि भोलि व्यवस्था परिवर्तन होला जे होला, भोलि त्यस्तो किसिमको कानून जन्माएर पनि भोलि अर्को व्यवस्था सञ्चालन गर्ने सरकारले त्यो कारवाहीहरू उठाउन सक्ने हालतमा धेरै आदेश फैसलाहरू हामीले देखेका छौँ, हामी उजुरी हालेका छौँ, हामीले अनुसन्धान पड़ताल गरिराखेकै छौँ। त्यो अवस्था हो अदालतको।
1: हस्, यहाँको महत्वपूर्ण समय र सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन्छु। नमस्कार।
0: उहाँ
1: हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु। नमस्कार।

0: स्थानीय परिवेश स्वस्थ मनोरंजन अनि तपाईको आफ्नै आवाज यो हो जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021546666 मोबाइल 9840842972 प्रहरी चौकी बिरा चौक 9852033908 इलाका प्रहरी कार्यालय बेलवारी 9852901137 सुकुना हस्पिटल बिरा चौक 021546766 एम्बुलेन्स 9852054886 रेडियो सुशली द्वारा जनहित में जारी
2: पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल पानी जीवनका लागि हो भने सम्झौता किन सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ मोबाइल नम्बर 9841484444 9810543353 पवित्र जल भएपछि म त ढुक्क छु तपाई नि म्युजिक नेपाल

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भो बोला दाई, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिञ्च दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेली द्वारा जनहित में जारी
2: हम्रेटो को सीपीएम चोरी जहाँ पायो ती कंप्यूटर किंदा दुखे तो पाइन चाहिए कंप्यूटर बिक्री करने सीकाउने मरमत करने नेपाल के नंबर वन हार्डवेयर एंड सॉफ्टवेयर एजुकेशन सेंटर हो सीपीएन में कंप्यूटर पाने का साथ ही कंप्यूटर सीकाउने रोकई को तुम बिक्री हाल में घर में बिग्रियो घरमें बैंक में अब स्कूल ऑफिस जुनसुक संस्था में बिग्रियो ती आएर पो बनाने सुविधा झूसे इंग्लिश लैंग्वेज कक्षा को व्यवस्था हो कंप्यूटर लैपटॉप प्रिंटर फोटोकॉपी मशीन इंटरकॉम सिस्टम इन्वर्टर सोलर सिस्टम अब इन्वर्टर को बैटरी पनि पाइन्छ सीसी कैमरा भरपूर इंटरनेट पनि जोड़िन्छ थौ तालो बेताल में हिड़े फिर दुख पाइए झूसी हाउ ये फोन नंबर 021-545-7887 98-420-35-541 हा भयो हा गुड वेरी गुड वेरी गुड
3: के हो
4: प्रश्न आफ्नो छोरालाई होइन हामीलाई सोध्नुहोस्
3: के प्रश्न कस्ता प्रश्न अनि किन तपाईलाई नै सोध्ने
4: COVID-19 महामारीका बारे तपाईलाई कस्तो सूचना आवश्यक छ
5: सूचना तथा जानकारी पाउनको लागि एनटीसी प्रयोगकर्ताले 1660013640 र एनसेल प्रयोगकर्ताले 98-015-71-236 नम्बर मध्ये कुनै एउटा नम्बरमा फोन गर्नुहोला साथै तपाईँ लैंगिक हिंसा यौनजन्य हिंसा तथा मनोसामाजिक समस्यामा पर्नु भएको छ भने पनि यी नम्बरमा फोन गरेर हामीलाई बताउन सक्नुहुन्छ सम्बन्धित सेवासँग जोड्नको लागि हामीले सहयोग गर्नेछौ
4: फोन गर्दा तपाईँको नाम ठेगाना तथा फोन नम्बर सुरक्षित र गोप्य रहनेछन् र यी नम्बरहरूमा फोन गर्दा पैसा पनि लाग्दैन आफ्ना कुराहरू तपाईँ आफ्नै भाषामा पनि रेकर्ड गराउन सक्नुहुन्छ
5: फोन नम्बर फेरि एकपटक 1660013640 तथा 98-015-71-236

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: मात्रै हिँड्नुपर्छ भने यस्तो गर्वमा पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्यो होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेन प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527992 98422959750 98423523625

0: अहिले तपाई सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैनी।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 0215460666 मोबाइल 9840829972 प्रहरी चौकी विराट चौक 9852331908 इलाका प्रहरी कार्यालय बेलबारी 9852901137 सुकुना हस्पिटल विराट चौक 0215460766 एम्बुलेन्स 9852054886 रेडियो सुशीलद्वारा जनहितमा जारी।

पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ। मोबाइल नम्बर 9821484444 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

0: आज विक्रम सम्बत 2083 साल असोज 17 गते शनिबार आश्विन कृष्ण सप्तमी 3 अक्टोबर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: Good Life Digestive Biscuit.
3: किचलो बीच कांग्रेस महाधिवेशन शुरू हुँदै संघीय संसद अधिवेशन अन्त्य 3700 कैदी अझै सम्पर्कविहीन। एक महिनासम्म पनि टुंगो लागेन बाढ़ी पीड़ितको पुनर्वास र स्क्रब टाइफस जोखिम बढ़्दो लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको बाँझो जमीनमा तेजपातको आकर्षण शीर्षकको शुभ समाचार।
0: पाल्पाका किसान तेजपात खेतीलाई प्रमुख आमदानीको माध्यम बनाउन सफल भएका छन्। पछिल्लो समय ग्रामीण भेगका किसानहरूले व्यावसायिक तेजपात खेती गर्न थालेपछि उनीहरूको आमदानी बढ़दै गइरहेको छ। जिल्लाको निजदी माथागढ़ी पूर्व खोला रिब्दीकोट तिनाउ रैनादेवी छहरामा व्यावसायिक तेजपात खेती गर्ने किसान बढ़ेका छन्। तेजपातबाट उनीहरूले वार्षिक 1 लाख रूपियाँदेखि 10 लाख रूपियाँसम्म आमदानी गरेका छन्। तेजपात खेतीमा अहिले पाल्पाका 700 भन्दा बढ़ी किसान सक्रिय रहेको पाइएको छ। पछिल्लो समय बाँझो जग्गामा तेजपात खेती गर्न थालेपछि आमदानी बढ़ेको यहाँका किसानहरूको भनाइ छ। तेजपातबाट राम्रो आमदानी भएपछि बाँझो जग्गामा पनि बिरूवा लगाइएको माथागढ़ी 5 घगियादाका किसान लीलबहादुर मस्याङले बताउनुभयो। उहाँले भन्नुभयो तेजपात बिक्री गरेर अहिले 2 लाख आमदानी पहिले 2 लाख आमदानी हुन्थ्यो, बाँझो जग्गामा लगाएपछि वार्षिक 5 लाख रूपियाँ बराबरको आमदानी गर्दै आइरहेको छु। तेजपातको व्यावसायिक खेती गर्ने किसान बढ़दै जाँदा जिल्लामा भित्रिने रकम समेत बढ़ेको छ। किसानले उत्पादन गरेको तेजपात र बोक्रा बिक्री खरिदका लागि व्यापारी घरमै आउने गरेका छन्। सड़क सञ्जालले किसानलाई तेजपात र बोक्रा ढुवानीका लागि कुनै झन्झट बेहोर्नु नपरेको निजदी 6 अर्चलेका वडा अध्यक्ष मेघबहादुर सुनारीले बताउनुभयो। किसानलाई बजार ढुवानीको समस्या नपाएपछि तेजपात लगाउने किसान पनि बढ़दै गएको उहाँको भनाई छ।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: ए भतिज, यो चाड पर्व भन्यो कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
3: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।

दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क। एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेजसँग भनेदेखि वाव।

0: वाशर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क आइडिया दसैँको खुसी घर घरमा उपहार
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। किचलुबीच कांग्रेस महाधिवेशन गठन देखिने श्रृंखलाबद्ध विवाद शीर्षकमा खबर छ। हाम्रो विरोध कटुताहीन र सैद्धान्तिक हुनुपर्छ तर व्यक्तिगत हुनुहुँदैन। नेपाली कांग्रेसका नेता विश्वेश्वर प्रसाद बीपी कोइरालाको भनाई हो यो। तर उनै कोइराला सहितका नेताहरू स्थापना गरेको नेपाली कांग्रेसमा विगतदेखि अहिलेसम्म सैद्धान्तिक भन्दा व्यक्तिगत विवाद पेचिलो भन्दा विवाद र विभाजन हुँदै आएको छ। व्यक्तिगत लाभहीनले स्थापनाको 8 दशकमा कांग्रेस विभाजन र विग्रहको भूमरीमा पस्दै आएको छ। आइतबार काठमाण्डुमा 15 महाधिवेशन शुरू गर्ने तयारीमा रहेको कांग्रेस अहिले त्यही अवस्थामा पुगेको छ। पार्टीको नीति सिद्धान्त र निर्णय भन्दा आफू र आफ्नाका लागि नेताहरू केन्द्रित हुँदा फेरि एकपटक कांग्रेस चिरो परेको छ। विशेष महाधिवेशनबाट आएको नेतृत्वले आइतबार 2 बजे पार्टीको 15 महाधिवेशन उद्घाटनको तयारी गरेको छ। तर निवर्तमान सभापति शेरबहादुर देउवा सहितका नेताहरू उक्त महाधिवेशनमा सहभागी हुने छैनन्। अलग्गै महाधिवेशन गर्ने तयारी अनुसार उनीहरूले वडा अधिवेशन शुरू गरेका छन्। राणा शासन अन्त्यका लागि 8 दशक अघि स्थापना भएको कांग्रेसले मुलुकको राजनीतिक मात्र होइन सामाजिक सांस्कृतिक र आर्थिक विकासको अगुवाई गर्दै आएको थियो। तर गत वर्षको भदौमा भएको जेएनजी आन्दोलनसँगै आन्तरिक किचलोमा फँसेको कांग्रेस एक वर्षमा पनि सम्हालिन सकेन। बरू व्यक्तिगत आग्रह पूर्वाग्रह र कुण्ठाले अलग र फरक बाटो हिँड्न नेताहरू तयार भएका हुन्। हुन त 2006 सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस मिलेर नेपाली कांग्रेसको स्थापना भएको त्यससँगै कांग्रेसका नेताहरूको व्यक्तिगत र गुटगत स्वार्थले विगतमा कांग्रेस मात्र होइन सिंगो मुलुक नै अप्ठ्यारोमा परेको थियो। नेपाली कांग्रेस स्थापनाको 8 दशकमा 14 वटा महाधिवेशन भएका छन्। त्यसक्रममा सभापति संयोजक अध्यक्ष गरी अहिलेसम्म 10 जना नेता नेतृत्वमा आएका छन्। महामन्त्रीको जिम्मेवारीमा 28 जना पुगेका छन्। पार्टी स्थापनाको 80 वर्षमा कांग्रेसको नेतृत्व अहिलेसम्म 52 क्षेत्री भन्दा बाहिर जान सकेको छैन। अझै केही वर्ष कांग्रेसको नेतृत्व यसकै सेरोफेरोमा घुम्ने देखिन्छ। 2003 माघ 12 र 13 गते कोलकाताको भवानीपुरमा नेपाली राष्ट्रिय कांग्रेसको सम्मेलन भएको थियो। त्यसै सम्मेलनलाई कांग्रेसको पहिलो महाधिवेशनका रूपमा लिने गरिन्छ। उक्त सम्मेलनले सार्वभौम सत्ता नै टंक प्रसाद आचार्यलाई नेपाली राष्ट्र कांग्रेसको पहिलो सभापति घोषणा गरेको थियो। आचार्य नेपाल प्रजा परिषदको सभापति हुँदाहुँदै नेपाली राष्ट्र कांग्रेसको पनि सभापति बनेका थिए। त्यस्तै विश्वेश्वर प्रसाद कोइराला उक्त कार्य समितिको कार्यवाहक सभापति बने। त्यस्तै 2003 फागुन 21 विराटनगर स्थित जुद्ध जुट मिलमा मजदूर हड़ताल भएको थियो। हड़तालको नेतृत्व गिरिजा प्रसाद कोइराला र मनमोहन अधिकारीले गरेका थिए। उक्त मजदूर आन्दोलनको नेतृत्व गर्न बीपी कोइराला विराटनगर पुगेका थिए। फागुन 26 उनी पक्राउ परे। बीपी पक्राउ परेपछि पार्टीको नेतृत्व परिवर्तन गर्न 2003 चैत 27 र 28 जोगबनीमा पार्टी प्रतिनिधिहरूको सम्मेलन समेत बोलाइएको थियो। त्यस्तै नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत असोज 19 गते सोमबार केन्द्रीय कार्य समितिका लागि उम्मेद्वारहरूको मनोनयन दर्ता गरिने भएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सोमबार दिनको 2 बजेदेखि साँझ 6 बजेसम्म राष्ट्रिय सभागृहमा मनोनयन पत्र दर्ता गरिने जानकारी दिएका छन्। विज्ञप्ति मार्फत योग्य उम्मेद्वारहरूले तोकिएको समय अवधिभित्र मनोनयन पत्र दर्ता गराउन अनुरोध गरिएको छ।
3: कांग्रेसकै समाचारलाई कान्तिपुर दैनिकले कांग्रेस केन्द्रीय कार्यसमितिमा जेएनजी आकांक्षी शीर्षकमा समाचार लेखेको छ। कांग्रेसले अहिले विधानमा जेएनजीका लागि छुट्टै कोटा व्यवस्था गरेको छ। केन्द्रीय कार्यसमितिमा 35 वर्ष मुनिका 21 सदस्य निर्वाचित हुने गरी आरक्षणको व्यवस्था गरेको छ। त्यसमा प्रतिस्पर्धा गर्ने घोषणा जेएनजीहरूले समेत गरिरहेका छन्। 21 वर्षीय उमंग लोहनी चितवन 3 कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेका छन्। उनी वडाबाट क्षेत्रीय प्रतिनिधि हुँदै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्। अब केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित प्रतिस्पर्धा गर्ने उनको तयारी छ। नेतृत्व तहमा युवाको प्रवेशले कांग्रेस आधुनिक र गतिशील दलमा रूपान्तरण हुने लोहनीको विश्वास छ। यसपटक केन्द्रीय नेतृत्व तहमा युवाको प्रवेश हुँदैछ। यो हाम्रा लागि खुशीको कुरा हो। उनी भन्छन् महाधिवेशनले युवाको मर्म र क्षमता तथा भावनालाई आत्मसात गरेर संगठन विचार र कार्यक्रममा प्रष्ट नीति बनाउनुपर्छ। प्रवेशसँगै बहिर्गमनको व्यवस्था पनि गरिनुपर्छ। यसले पार्टीलाई गतिशील बनाउँछ। लोहनीले भनेझैं आसन महाधिवेशनबाट कांग्रेस केन्द्रीय कार्यसमितिमा उल्लेख्य संख्यामा युवाहरूको प्रवेश हुँदैछ। केन्द्रीय कार्यसमितिमा 35 वर्ष मुनिका 21 जनाका लागि सदस्य पदमा आरक्षण राखिएको छ। 7 प्रदेशबाट 2 जनाका दरले 14 जना र अन्य 7 जना सबै प्रदेशका मतदाता बीचको प्रतिस्पर्धाबाट केन्द्रीय सदस्य चयन हुने व्यवस्था विधानमा राखिएको छ। प्रदेशबाट निर्वाचित हुने 14 जनामा 7 महिला अनिवार्य हुनुपर्नेछ। खुल्ला र अन्य क्लस्टरमा प्रतिस्पर्धा गरेर पनि युवा केन्द्रीय समितिमा आउन सक्छन् भनेर कांग्रेसको बारेमा समाचार कान्तिपुर दैनिकमा छापिएको छ। त्यसै गरी अर्को समाचार छ, पदाधिकारीको संख्या बढ़ाउन लागिएको सन्दर्भमा कांग्रेस महाधिवेशन पदाधिकारीको संख्या बढ़ाउँदै कांग्रेस शीर्षकको समाचार पनि कान्तिपुरमै छापिएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा पदाधिकारीको संख्या अझै बढ़ाउने भएको छ। 15 महाधिवेशनको पूर्व सन्ध्यामा कांग्रेसले पदाधिकारी संख्या थप्ने तयारी गरेको हो। कांग्रेसमा पहिले पदाधिकारीको संख्या 14 रहेकामा विशेष महाधिवेशनमा विधान संशोधन गरेर 3 पदाधिकारी थपिएको थियो। अहिले फेरि पदाधिकारी थप्ने तयारीमा कांग्रेस लागेको हो। कुन पदमा कति थप्ने भन्ने टुंगो अहिले भइ नसकेको कांग्रेसले जनाएको छ। नेतृत्वमा आकांक्षीको दबाव बढ़ेकाले पदाधिकारीको संख्या बढ़ाउने तयारी भइरहेको कांग्रेसका एक पदाधिकारीले पुष्टि गरेका छन्। यो पटक 35 वर्ष मुनिका युवाको ठूलो संख्या प्रवेश भएको छ। उनीहरूलाई समेत पदाधिकारीमा ल्याउनु पर्ने दबाव छ। ती पदाधिकारीले कान्तिपुरलाई भने अर्कातर्फ महिलालाई समेत माथि लानुपर्ने दबाव छ। खुल्ला सहमहामन्त्री हुनुपर्ने माग पनि बढ़ी छ। यस विषयमा शनिबार पार्टीले निर्णय गर्ने ती पदाधिकारीले बताएका छन्। कान्तिपुरमा खबर छापिएको छ।
2: गत वर्षको भदौ 24 गते जेएनजी आन्दोलनका क्रममा सिंहदरबार अदालत संसद भवन प्रहरी कार्यालयदेखि निजी घर व्यापारिक प्रतिष्ठानसम्म चलाइए। सार्वजनिक सम्पत्तिदेखि निजी सम्पत्ति र ऐतिहासिक दस्तावेजमा आगो लगाउनेहरू कहिले जेल पुग्छन् ठेगान छैन। तर त्यसै दिन विभिन्न जेलबाट भागेका कैदीबन्दी सम्पर्कमा नआएपछि राज्यका लागि थप सुरक्षा चुनौती बनेका छन्। देशैभरका जेलबाट भदौ 24 गते 14,555 कैदीबन्दी भागेका थिए। तीमध्ये धेरैजसो आफै फर्केर जेलमा आए तर हत्या, बलात्कार, लागू औषध कारोबार, सुन तस्करी जस्ता गम्भीर अपराधमा सजाय भोगिरहेका 3742 जना कैदीबन्दी अहिले पनि फरार छन्। उनीहरूको खोजीका लागि प्रहरीले विशेष कार्यवाही चलाइरहेको छ। जबरजस्ती करड़ीको अभियोगमा दोषी ठहर भएका सिन्धुपाल्चोकका 26 वर्षीय आर्यन पुरीलाई अदालतले 18 वर्ष कैद सजाय तोकेको थियो। सजाय भुक्तानका लागि ललितपुर स्थित नक्खु कारागारमा चलान गरिएको 5 महिना नपुग्दै उनी भदौ 24 गते जेलबाट भागे। 17 वर्षभन्दा बढ़ी सजाय भुक्तान गर्न बाँकी रहेको पुरीको खोजीका लागि प्रहरीले उनका आफन्त र चिन्जानमाथि पनि निगरानी बढ़ाइरहेको छ। उनी फरार भएको 13 महिनापछि काभ्रेको मण्डन देवपुरमा बसेको सूचना नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पुग्यो। त्यही सूचनाका आधारमा असोज 6 गते प्रहरीले उनलाई पक्राउ गर्यो। जेएनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएकाहरू अर्को अपराधमा संलग्न भएको पनि पाइएको छ। हत्या अभियोगमा अदालतले 25 वर्ष कैद सजाय तोकेपछि जिल्ला कारागार दाङमा सजाय भोगिरहेका कि बहादुर विक्क पनि भदौ 24 गते फरार भए। कारागारबाट भागेको एक महिना पनि नपुग्दै अर्थात असोज 11 गते उनले तुलसीपुरको एकजनामाथि धारिलो हतियार प्रहार गरे। लागू औषध कारोबार मुद्दामा नक्खु कारागारमा सजाय भुक्तान गरिरहेका आकाश मगर पनि भदौ 24 भागेपछि उनले पहिलाको भन्दा ठूलो अपराध गरे। जेएनजी आन्दोलनको मौका छोपेर विभिन्न जेलबाट भागेका कैदीबन्दी सम्पर्कमा नआएपछि राज्यका लागि थप सुरक्षा चुनौती बनेका छन्। कहाँ छन् 3700 भगौड़ा कैदी शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छापिएको छ।
3: आजको कान्तिपुर दैनिकमा प्रधानमन्त्री शाहलाई खोज्दै सकियो संसद अधिवेशन शीर्षकमा समाचार छापिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्गामेले संसद अधिवेशन अन्त्य हुनु अघिल्लो दिन बिहिबार पनि प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहलाई खोजिरहेका थिए। संसदीय परम्परा स्मरण गराउँदै उनी भनिरहेका थिए, प्रमुख प्रतिपक्षी दलको नेता बोलिरहँदा प्रधानमन्त्रीज्यू सदनमा उपस्थित हुनुहुन्छ कि हुनुहुन्न भन्ने पनि यकिन नहुने अवस्था आउनु कुनै पनि संसदका लागि सुखद विषय हुँदै होइन। यता संसद चलिरहँदा प्रधानमन्त्री ज्यू कहाँ के काममा व्यस्त हुनुहुन्छ संसदलाई थाहा हुनु पर्दैन, उहाँको प्रश्न थियो। प्रमुख प्रतिपक्षी दलका नेताले प्रधानमन्त्री खोजिरहँदा संसदमा प्रधानमन्त्री र मन्त्री बस्ने अधिकांश सीट रिक्त थिए। सत्तारूढ़ रासोपाका सभापति रवि लामिछाने भने प्रमुख प्रतिपक्षी दलका नेताको भनाई ध्यानपूर्वक सुनिरहेका थिए। संसदप्रति सरकार जवाफदेही हुनुपर्ने संवैधानिक व्यवस्था स्मरण गराउँदै प्रतिपक्ष मात्रै होइन सत्तापक्षकै कतिपय सांसदले समेत खोज्दा पनि प्रधानमन्त्री शाहले संसदमा जान जरूरी ठानेनन्। प्रधानमन्त्री शाह प्रतिनिधि सभाको रोस्टमबाट दुई पटक मात्रै बोलेका थिए। 17 जेठ र 17 भदौमा उनले 17 जेठमा दलीय आधारमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिएका थिए भने 17 भदौमा भोटेपछि बाढ़ीले पारेको प्रभाव र सरकारले गरिरहेको काम कारवाहीका बारेमा जानकारी गराएका थिए। प्रधानमन्त्री प्रतिनिधि सभाको बैठकमा हाजिर पनि त्यति धेरै भएका छैनन्। उनी संसदको दोस्रो अर्थात बजेट अधिवेशनमा 28 वैशाख, 15 जेठ, 17 जेठ, 30 असार, 17 भदौ र 24 भदौमा मात्र संसदमा उपस्थित भएका थिए। प्रतिनिधि सभाको यो अधिवेशनमा 62 दिनमा 68 बैठक बसेका थिए। आजको कान्तिपुर दैनिकमा खबर छ।
2: त्यस्तै संघीय संसद अधिवेशन अन्त्य शीर्षकमा यसैसँग सम्बन्धित खबर छ। संघीय संसदको चालू अधिवेशन अन्त्य गरिएको छ। नेपालको संविधानको धारा 93 बमोजिम मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले चालू अधिवेशन शुक्रबार रातिदेखि अन्त्य